नारद भन्छन् ए मुना गएर शुद्ध भई व्रत बस शक्तिले मधुबन रहे।

पत्नी शीलयती र पुत्र गुणिल मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाई सजिला माता पिता सन्मुख नारायण।

0: पत्नी शीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चैन मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण
1: हर हर
0: कसको

नारायण। आयु छिन्दै हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

मिथ्या लग्न गयो कलंकी हरिलाई सुन्नु भएथ्यो जब कोही मित्र लिएर गएर बनामा घुम्दै पुगे माधव देखे असो समय प्रसन्न बनामा नै मारिएको जब देखे सिङ्गर भालुको पनि चाहिँ संग्राम भएको तब भालुका दुई पाइला पर पर हेर्दै खोज्दा।

0: पर्यो घरमै जुन व्यवहार काटी जाथिए एक एक कति नासियो
1: साजन दशामा सदा जो नमस्कार भन्नुहोस् कविता प्रसन्न मनले संक्षेपी भारत विद्या।

छोरो मन गयो मरेर घरमा त्यो कानोलाई भोटे भोटे मैले तान गराउँदा गाडा भनेको यही ध्वाँसे मोराई कति दिन बुद्धि कति दिन आटे यो कानाको छोरालाई तेरो बुद्धि त देखे आज रमारी सुन्न थाल्यो मेरो गर्दा सेके भने म यहाँछु ध्यान दिन्छु सेके तेरो लाग्छु आज नरी शत्रु भए जते ठुलो पराक्रम गरे उनी सय भाइलाई

नारायण हो सनराजा सनरानी मनमा जो गुण ईश्वरा का लीला चितलाई सुन के भयो भने देखी हाम्रो चाहिँ इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएम र चाहिँ यो अर्को एफएम तिन चारवटा एफएम छन् चरिकोटमा. यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भनिकन नारायण.

नारायण कुलदेव ताकी एक दिन को अवसर सानो सानो मैले जाने जस्तो चाहिँ सानो सानो टुकुरो यो त गोकुलमा जन्मिएको कृष्णको लीला भन्नु मन लागेकाले मैले उहाँहरूसित माग समय मागेर चाहिँ भन्न खोज्दैछु नारायण।

नारायण हो एक दिन गोकुरा के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको बेटा नभइकन सृष्टि नहुने त्यस कारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यस कारणले वसुदेवले चाहिँ देवकी माग्न भनेको नारायण एकदम दाखिलो।

नारायण हो आकांक्षाका घरमा गइकन चाहिँ बहिनी तपाईँकी दिनु पर्यो भन्दा हा हुन्छ भनिकन विवाह कर्मको सत् तयारी सब गरेर फलाना दिन फलाना बाह्र विवाह बिहाको लागि चाहिँ बढिया दिलाउनु भनेको नारायण।

0: नारायण कुलदेवता कि हुन्छ भनी कन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
1: नाम त ईश्वरको मालिसी भन्नाले हो नाम त ईश्वरको मालिसी भन्नु

जनमल जाय रे लाल तोरारा ओ मेरा घर तय कह सको दुख बरदय आय सको ओ मेरा घर तय कह सको दुख बरदय आय सको दिन दिन जिंदगी सारा खुने भैरज दिन दिन जिंदगी सारा खुने भैरज हरे राम बचो हरे राम मुखले बचो हरे राम हाथे गर्छु काम मुखले बचो हरे राम हाथे गर्छु काम।

0: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान चाड़ विजया दशमी, तिहार, नेपाल सम्वत तथा छठ पर्व लगायतका पर्वहरूको अवसरमा नेकपा एमाले जिल्ला कमिटि दुलखाले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएकाले सम्पूर्ण कमरेडहरू, शुभेच्छुक समर्थक तथा आमन्त्रित महानुभावहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: मिति 2083 साल असोज 30 गते शुक्रबार, समय बिहान ठिक 8:30 बजे, स्थान पार्टी कार्यालय चरीकोट।
1: नरबहादुर श्रेष्ठ अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी परिवार दुलोखा।
0: भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: कति बनाए पनि हुँदैन, के भएको होला, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, त तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
8: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौं।
8: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन, कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
8: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङचोक गाउँपालिका वडा नम्बर 4 दुलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय सुन्तानीसमा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाईँ सामु प्रत्येक बिहान आउने गरेका छौं। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा, प्राविधिक मित्र सुजन सबै, म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अङ्गीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भङ्गुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हौण कल पाए भारे श्री दशरथ जी कैसरी हौ रहोस प्रख्याति नै।

29 गते बीरवार पंचमी तिथि दक्षिणायण शरद ऋतु रौद्र नाम सम्मत सर ज्येष्ठ नक्षत्र काल जोग वृश्चिक राशि का उत्तर में राता चंद्रमा से शायद गर्दा झगड़ा होने आज का जोगिनी दक्षिण में शायद गर्दा पछाड़ी बाया जोगिनी पड़ने आज का दिन 28 गरी 43 पड़ेगा सर उदय 6:04 अस्तय 17:33 में अब कार्यक्रम शुरू करौ राशिफल बाट मेष राशि हुने मित्रहरु आज तपाईको समय राम्रो छ गरेका काम सिद्ध हुन्छन् इष्ट मित्रहरुबाट के साथ सहयोग पनि मिल्न सक्छ अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस् राम्रो सफल हुन्छ वृष राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ गर्न थालेको काम मा अवरोध नपरिकन सम्पन्न हुन सक्छ समाजले गर्ने धार्मिक काम में पनि विशेष गरिकन त्यो काम में पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ यात्रा गर्दाखेरि में त्यो यात्रा बाट त्यति सारो लाभ नहोला आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस् राम्रो हुन्छ मिथुन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रम को वातावरण बनने समय पनि आएको देखिएको छ राम्रो सोच विचार पुर्याएर गर्नु होला कर्कट राशि हुने मित्रहरुको आज तपाईको समय सामान्य छ गर्ने सानातिना काममा अलिकति केही अड्काउहरु केही बाधा अर्चनहरु देखा पर्न सक्छ घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र तिनीहरुसँग आफूले केही कुराकानीहरु केही पनि गर्नुपर्ने छ विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ सिंह राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईले गरेको काममा त्यति नराम्रो देखिदैन आफै सक्रिय भएर गर्नुस् आय आर्जनमा राम्रो छ त्यसले प्रगति बढाएर जाने देखिएको छ कन्या राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईले राम्रो मानिसको संगत गर्नुस् ठीक हुन्छ समाजले मानेका मानिसले भने अनुसारले गरिकन काम गर्दै लानुस् त्यो कामले लाभ दिन सक्दछ तुला राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईलाई यात्रा गर्ने जोग परेको छ राम्रो काम गर्नको लागि समाजमा कुनै कहिएका मानिसहरू को निर्देशन अनुसार धेर काम गर्दै लैजानुस् सफल हुन्छ वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्ने छ सहभागी हुनु पर्ने छ तपाईले गरेका कामको उचित मूल्यांकन हुने समय आएको छ राम्रो विचार पुर्याएर गर्नुस् धनुराशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईले आटेको काम बन्नेछ आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला तपाईको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ सांस्कृतिक कार्यक्रम तर्फ रुचि बढ्ने छ आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन् त्यसमा व्यापारबाट तपाईलाई फाइदा हुने देखिएको छ कुम्भ राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ आफन्तको लागि खर्च गर्नुपर्ने छ तपाईको भाग्योदय हुनेछ परिश्रमलाई महत्व दिएर काम गर्नु होला राम्रो हुन्छ मीन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ शुभ समाचार आउन सक्छ सानो प्रयासले महत्वपूर्ण काम बन्ने छ धैर्यतापूर्वकले काम गर्दै लैजानुस् असाध्य राम्रो हुन्छ राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला श्रोता हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा

0: चरीपुट चरी ध्यान गोलखा भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म कति प्रसाद साहबबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।
1: आदरणीय श्रोताहरूको कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भइरहेछ र बचाउन उत्प्रेरित भइरहेको छ, यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप बनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छुनछानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यस्तै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ।
2: खब जम्ब सोनु गिर बल छ छालो जिए सुधा छुझु झुकेन।

0: आज विक्रम सम्वत 2083 असोज 29 गते बिहीबार अक्टोबर 15 तारिक बुद्धिस्ट पात्र अनुसार धावा गुबा ना 5 गते गोडानीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्ता छन्। आज आफन्त बसी धेरै खानपिन खाने, गफ गर्ने, छलफल गर्ने, खाजा खाने, रमाइलो गर्ने, हाँसखेल गर्ने यस्तो राम्रो दिन छैन। तुरुन्तै झै झगडा र नराम्रो हुन सक्छ। छेउर गरी केस काट्ने दिन राम्रो छ र आजको सा अनि लुङ परेको छ ठेजर। आजको भुमतोङ दक्षिण परेको छ र आज अग्नि देवता जुरेको छ। लो वर्ग
1: ढुक्लो करोड वर्गको मेटालाई सिसा देखिएको छ। घर घर सीमा ठकटुक हुन सक्छ, चोट परेक लान सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ। धुलो नाग वर्गको मेटालाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ।
0: तालो घोडा वर्गको मेटालाई आज राम्रो देखेको छ, यहाँले पनि कुनै प्रकारको विघ्न बाधा भोग्नु नपर्ने देखेको छ। लुग्लो भेडा वर्गको मेटालाई आज सिसा तपाईँले एकदम राम्रो दिन देखेको छैन, त्यसैले तपाईँले केही भोग्नु पर्ने भएकोले तपाईँ अलिक विचार गरेर मात्रै अगाडि बढ्नुहोस्, राम्रो हुनेछ। टेलो बाँदर वर्गको मित्रलाई धर्मको तिथि, धर्म गर्नुहोस्, पुण्य कमाउनुहोस्, सँगसँगै अन्य कामहरू पनि तपाईँको सफल रहनेछ। झ्यालो चरा वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गरी पुण्य कमाउनु पर्ने, अन्य कामहरू तपाईँको अत्यन्तै सफल मिल्नेछ। खिलो कुकुर वर्गको मित्रलाई आज सिसा तपाईँको सामान्य दिन चोट पटक लाग्न सक्छ, अलि होसियार गर्नुहोस्, राम्रो हुनेछ। फाक्लो भन्दल वर्गको मित्रलाई आज मध्यम खालको दिन, यहाँले जुन काम गरे पनि सफल मिल्ने जोकले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: भर्खरै तपाईँले लामा र सिफल सुनिसक्नु भएको छ। जन्म पछि मृत्यु सत्य छ। एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ। धनी गरिब उचनी ठुलो सानो यसमा भेद रहँदैन। आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौँ। अब भने दुलखा र दुलखा साथका आदरणीय ज्येष्ठ जनहरूले गाउनु भएको लोकभजन तपाईँलाई सुनाउँदै आएका छौँ। आज पनि हामी लोकभजन सुनाउने तयारी गर्दैछौ। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नु भएका ज्येष्ठजनहरूले वाचन गरेका श्लोकलाई पनि तपाईँ सामु राख्दैछौ। दिवंगत आत्माको चेत शान्तिको कामना छ। हामीले उहाँको आवाजमा सजिएको यो लोकभजन राख्दैछौ। वैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु।
3: ब्राह्मण कुलैमा गई संक्षेपले गरे दुख भन्छु मैले साह्रै दुखी भई सात सालकी मथि विवाह गरिदिए बुढो कुरुपीकन तेरै बर्खमा पति मरि गए हुन्छु म सब दिन दिन बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत नारीको पनि धर्म नष्ट हुनको पापको शरीर हो जगत एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल सरी आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी तसमा त कारण भन्छु आज मैले जोडा मिलाइकन छोरीलाई दिनु ढुँडेर बरबेस पर्दैन हेर्नु धन
2: श्रोताबिन भर्खरै तपाईँले दोलखा बैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो कालजयी श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोक भजनहरू तपाईँसँग सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोकी जो विदेश्वर नगरपालिका ओडा नम्बर 5 कार्तिके निवासी हुनुहुन्थ्यो। स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

फिर गया। गंगा माया बुढ़ा सखी का आवाज में सजी को निके मीठो लोकप्रिय श्लोक सुन्न भाई। वहां आज यह धरती में हुनुन्न, वहां को आवाज हामी सुन्दे छ, वहां को आत्मा को चिर शांति को कामना करौं। श्रोता, हाम्रो प्यारो जन्मभूमि, हाम्रो प्यारो संस्कृति, हाम्रो भूगोल, यहाँका कला साहित्य संस्कृति नै हाम्रो जीवन हो। मानिस र माटोको अटुट सम्बन्ध र नाता नै देशभक्ति हो। आफू जन्मिएको माटो सबैलाई प्यारो लाग्छ, आफ्नो संस्कार र संस्कृति सबैका लागि प्रिय हुन्छ। देशको मायालाई नै देशभक्ति, देशप्रेम वा राष्ट्रप्रेम भन्ने गरिन्छ। मानिस जुन समाजमा हुर्कन्छ, बढ्छ, बाँच्छ, त्यही समाजको संस्कृति उसँगै हुर्कदै आउँछ, धनी आउँछ, मौलाउँदै आउँछ। यस्तै यस्तै संस्कार र संस्कृति हुर्काउँदै बढाउँदै संरक्षण गर्दै ल्याउनु हुने हाम्रा ज्येष्ठजनहरूले सँगसँगै गलाहरूलाई पनि सँगसँगै बोकेर आए। यस्तै कला र गलाले भरिएका दोलखा सुनखानी निवासी भगवती शिवाकोटी र उहाँकै बहिनी दोलखा मेलु पावटी निवासी लक्ष्मी विमलीको आवाजमा रहेको यो निकै मिठो श्लोक तपाईँ सामु सम्प्रेषण गर्दैछु।

Paramount.

0: कर्मा रोज रोज खुआउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिंहानी निवासी भगवती शिवाकोटी र पवटी निवासी लक्ष्मी विमल जो नाताले दिदी बहिनी हुनुहुन्छ। जन्म सँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको जस्तै कार्यक्रम मार्फत सम्प्रेषण गरे। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ। कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ। पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौ, हुर्काउँछौ, बढाउँछौ। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दोलखा भीमेश्वर नगरपालिका जिलो फसिलो निवासी ज्येष्ठजन कृष्ण प्रसाद सोनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि
0: उमेरहरूको बयान म गराछु यसमा सहाय गरूमा घर हो चौला गाई ठाडा हो बाजे दिन गङ्गाधर फुल दाजु दिन दिन जाउँदै दाजु बिरु धाम पिताजु धनेश्वर दाजुहरूको भाइ कान्छो पनि हो नौ किन पर्साद हो सिलोकमा काहीँ हाजिन म त सके धेरै कुरा के आटौ बालमा यदि सोद्धा छौ पनि भने दिनवाला हौदार हुँ संसदले गरियो बताए मैले धेरै कुरा के सिलोक भन्न भनेर यस तारे आइयो मैले प्रचार गरिदिए मैले बताउँ धेर साना

0: मिनी कुमारी संग भोगलेला खिंदा गार बलाई गएला।
1: वहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठ जन कृष्ण प्रसाद चौधराई। वहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठ जनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान पनि हामी यस्तै प्रसंगहरू बोकेर तपाईँसम्म आउनेछौं। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो भागबाट सहकर्मी पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा र म कार्यक्रम प्रस्तुता दिँदा एकसाथ विदा माग्छु।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।
5: बाख्रा पालन, किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
6: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन, किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिनेछ।
5: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठिक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
6: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
7: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
8: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
7: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
8: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
7: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वार्ड नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परी बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरा शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घ्यो कार्यक्रम साङ्गे होब मेगु सिंखाम ध्यो चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घ्यो कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौ टाजी छेलिङ गुम्बाको लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइबन्धु इष्टमित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
0: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तमाङ, भाई श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा। घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा। घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पछिल्लो 3 वर्षमा काठमाडौँमा मात्रै मिटर ब्याजी सम्बन्धी 1,485 वटा उजुरी। बोटे कोशीबाट प्रभावित रौसुवा नुवाकोट धादिङका 4,108 धुरीलाई सरकारद्वारा प्रति परिवार 45,000 रूपियाँका दरले नगद राहत वितरण। र दोलखाको भीमेश्वर नगरपालिकोडा नम्बर 5 मा बाख्रा पालक कृषक प्रोत्साहन तथा खसी बोका मेला आयोजना।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा

0: पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी परिषद काठमाण्डुमा मात्रै मिटर ब्याज सम्बन्धी 1458 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपय प्रमाण नपुगेका तथा कतिपय छानबिन गर्न बाँकी छन्। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14/2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा एक वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाण्डु परिषदले 6/2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1485 उजुरी त्यस यताका हुन्। हामीले निवेदन दिन थाले यता 1485 निवेदन परेका छन्। जिल्ला प्रहरी परिषद काठमाण्डुका एसपी दानबहादुर थापाले भन्नुभयो, त्यसमध्ये 135 निवेदनमा मिलापत्र भएका छन् भने 89 मुद्दा दायर भएका छन्। अन्य उजुरी मध्ये कतिपय प्रमाण नपुगेका तथा कतिपयमा छानबिन जारी छ। 4 वर्ष अघि मिटर ब्याजे पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको हो। सुदन गुरूङ 3 दिने भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्किनु भएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरूङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बेमेस्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुनु भएको थियो। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरूङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेट गर्नुभएको थियो। उहाँले बेमेस्टेक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई सम्बोधन गर्न बेमेस्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकार रूपरेखा निर्माणको प्रस्ताव गर्नुभएको थियो। स्वदेश फर्कने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरूङ र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री गुरूङ यही असोज 26 गते भारत भ्रमणमा जानुभएको थियो। देशभरिका अधिकांश अदालतमा मुद्दाको तुलनामा न्यायाधीशको दरबन्दी अभाव छ। 3 अदालतमा भने दरबन्दी धेरै भएको भन्दै कटौतीको प्रक्रिया अघि बढ़ाइएको छ। उच्च अदालत पाटनको हेटौँडा इजालसमा हाल 7 दरबन्दी रहेकोमा 1 हटाएर 6, उच्च अदालत सुर्खेतमा 7 दरबन्दीबाट 3 घटाएर 4 तथा उच्च अदालत दिपायलमा पनि 7 बाट 3 घटाउन न्याय परिषदको एक अध्ययन समितिले सिफारिश गरेको हो। यी जिल्लामा न्यायाधीशको दरबन्दीको तुलनामा मुद्दाको संख्या कम भएकाले घटाउन सिफारिश गरिएको परिषदका सदस्य सचिव रामप्रसाद भट्टराईले बताउनुभयो। अब एकैछिन व्यापारिक विश्राम।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
5: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
5: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855327800 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 बाख्रा पालक कृषक प्रोत्साहन तथा खसीबोका मेला 2083 आयोजना गरिएको छ। भीमेश्वर नगरपालिका वडा नम्बर 5 आयोजनामा भएको मेलामा 147 जना कृषकले 205 खसीबोका बिक्री वितरणको लागि ल्याउनु भएको वडा नम्बर 5 वडा अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा ल्याइएका खसीबोकाको स्वास्थ्य अवस्था, सरसफाई, बीमा, उमेर अनुसारको तौल लगायतका मापदण्डका आधारमा पुरस्कार समेत प्रदान गरिएको थियो। मेलामा कृषकहरू शिवाराम कार्की प्रथम, कमला श्रेष्ठ तेर्ते, सुन्तली श्रेष्ठ तेर्ते र दुर्गादेवी कार्की सान्तुन हुनुभएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो। उत्कृष्ट कृषकहरू प्रथम, तेर्ते र तेर्ते सान्तुन हुनेलाई क्रमशः 10,000, 7,000, 4,000, 2,000 नगद पुरस्कार प्रदान गरिएको हो। मेलामा ल्याइएका मध्ये 23 खसी बोका बिक्री भएको पाइएको छ। कृषकले जिउँदो प्रति केजी 750 रूपियाँका दरले 23 खसी बोका बिक्री गरेको गर्दा वडाले प्रति केजी 40 रूपियाँ प्रोत्साहन रकम प्रदान गरेको छ। दशैंको समयमा मेला सञ्चालन गर्दा कृषकको उत्पादनले बजार पाउने अपेक्षा गरिएको ओडाले जनाएको छ। मनोरञ्जनात्मक मेला महोत्सव मात्र नगरी कृषि तथा पशु उत्पादनको प्रदर्शनी मेला आयोजना गरेर कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 7 बैंकसम्म पुग्न कठिनाई हुने लाभदायीलाई लक्षित गर्दै वडाका 4 स्थानबाट 158 जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। वडा अध्यक्ष विनोद तमाङका अनुसार लाभग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उखुबारी सामुदायिक भवन, कुपरी आधारभूत विद्यालय, साकिनी आधारभूत विद्यालय र वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरूहरू रोपिएका छन्। नेपाल प्रहरीको 71 प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय दोलखा परिसरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरूहरू रोपिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। वृक्षारोपण कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कुमार लामा, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरू सहभागिता रहेको थियो। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 माटीमा चालू आर्थिक वर्ष 2083-84 पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। वडा कार्यालयको सहजीकरणमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई लक्षित गरी प्रदान गरिने भत्ता वितरण सम्पन्न भएको हो। वडा अध्यक्ष बासु श्रेष्ठको अनुसार वडावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले पाएको पर्ने स्थानबाटै भत्ता वितरण गरिएको हो। रामेछापको सुनापति गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धन, कृषि उत्पादनको बजारीकरण, शिक्षा र स्वास्थ्यको सेवाको सुधार तथा झुकीमुक्त बस्ती स्थानान्तरणलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम अघि बढ़ाएको हो। गाउँपालिका अध्यक्ष ठूलो कान्छा तमाङको अनुसार जनप्रतिनिधिका रूपमा कार्यभार सम्हाल्दा 5 वर्षभित्र शिक्षा, स्वास्थ्य, सड़क, पर्यटन लगायतका क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। काभ्रेको नवबुद्ध नगरपालिका वडा नम्बर 7 स्थित होटल, रेस्टुरेन्ट तथा खाद्य बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम भए नभएको सम्बन्धमा संयुक्त अनुगमन तथा निरीक्षण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा यस अघि सुधारको लागि निर्देशन दिएका तथा जरिवाना गरिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता राखिएको थियो। कलंकीमा एक युवाको हत्याको आरोपमा सिन्धुलीका 1 सहित 3 जना पक्राउ परेको छ। हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो। सिन्धुलीको हरिहर पुरगढ़ी गाउँपालिका तीन घर भएका 19 वर्षीय रूपेश पाखरिन सहित तीनजना पक्राउ पर्नु भएको छ। बुधबार बिहान 3:30 बजेतिर रूपेश र सोही ठाउँ घर भएका 18 वर्षीय रोशन पाखरिन बीच विवाद भएको थियो। विवादपछि कोटपीट हुँदा रोशन गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारको क्रममा मृत्यु भएको हो। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले तीनजनालाई पक्राउ गरेको हो। उहाँहरूलाई प्रहरी वीरता कालीमाटीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढ़ाइएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। देशका तराईका भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। पछिल्लो 3 वर्षमा काठमाण्डुमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 वटा उजुरी। भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका 4,108 धुरीलाई सरकारद्वारा प्रति परिवार 45,000 रूपियाँका दरले नगद राहत वितरण। र दोलखाको भमेश्वर नगरपालिका नम्बर 5 बाख्रापालक कृषक प्रोत्साहन तथा खसी बोका मेला 2083 सम्पन्न। हवस्त सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: आया आया।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
0: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं, कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाऊ। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप सद्भाव र सहकार्यको पर्व हो, त्यसैले यो पर्वमा देखा छेखी होइन एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
2: बासु श्रेष्ठ वडा अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 परिवार दुलखा। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: भरत बहादुर केसी भौतिक पूर्वाधार विकास मन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: आनन्द प्रसाद पोखरेल पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: छवि लामा अध्यक्ष कल्पना उप्रेती उपाध्यक्ष बैतेश्वर गाउँपालिका दुलखा।
0: हार्दिक निमन्त्रणा।
2: नेपालीहरूको महान चाड विजयादशमी तिहार नेपाल सम्वत तथा छठ पर्व लगायतका पर्वहरूको अवसरमा नेकपा एमाले जिल्ला कमिटी दुलखाले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएकाले सम्पूर्ण कमरेडहरू शुभेच्छुक समर्थक तथा आमन्त्रित महानुभावहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: मिति 2083 साल असोज 30 गते शुक्रबार। समय बिहान ठिक 8:30 बजे। स्थान पार्टी कार्यालय चरीकोट।
2: नरबहादुर श्रेष्ठ अध्यक्ष नेकपा एमाले जिल्ला कमिटी परिवार दुलोखा।
0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
2: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 98 43 58 59 69 र 98 41 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
4: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलाकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी, दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि सेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन, कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863363463, भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4, दुलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
4: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
4: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पानी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
9: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
9: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
9: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
10: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगू रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
12: जनस्वास्थ्य कार्यालय दुलखा।
13: यो रेडियो सैलुङको समय सूचक हो।
14: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज 2083 साल असोज महिनाको 29 गते बिहिबार आज प्रकाशित पत्र पत्रिकाले गृहमन्त्री गुरूङ स्वदेश फिर्ता रासुपाद्वारा पालिका चुनाव 2083 उम्मेद्वार छनौटो रूपरेखा सार्वजनिक काठमाडौँमा प्रहरी काठमाडौँ प्रहरीमा मात्र 3 वर्षमा मिटर ब्याज सम्बन्धी 1485 उजुरी भोटेको सिबाडी प्रभावित 4108 परिवारलाई राहत वितरण 3 अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। रासोपाद्वारा पालिका चुनाव 2083 उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटको लागि 4 मुख्य आधारहरू तय गरिएको छ, जसमा लिडरशिप, एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोफेमेस अर्थात राजनैतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशीलाई 10% र पार्टी सदस्यको मतदानमा आधारित प्रारम्भिक मतलाई 40% भार छुट्याइएको छ। त्यस्तै पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका मेयर, उपमेयर तथा वडा अध्यक्षका साथै महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य पदको हकमा अधिकतम 15% विशेष अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। यदि कुनै असाधारण परिस्थिति सिर्जना भए निर्धारित विधि बाहिर गई उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टीको केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट अनुमोदन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। यस प्रक्रियामा क्याण्डिडेट क्लब, लिडरशिप एकाडेमी र प्रारम्भिक चुनावको अर्को प्रारूप अनिवार्य रहनेछ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। गृहमन्त्री गुरूङ स्वदेश फिर्ता। गृहमन्त्री गुरूङ 3 दिने भ्रमण सम्पन्न गरी आज हिजो स्वदेश फर्किन भएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरूङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुनुभएको थियो। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरूङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। उहाँले बिमस्टेक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिमलाई सम्बोधन गर्न बिमस्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकारी रूपरेखा निर्माण प्रस्ताव गर्नुभएको थियो। स्वदेश फर्कने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो गृहमन्त्री गुरूङ र भारतीय विदेश मन्त्री डाक्टर एस शंकर बीच संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। काठमाडौँ प्रहरीमा मात्र 3 वर्षमा मिटर ब्याज सम्बन्धी 1485 उजुरी। पछिल्लो 3 वर्षमा जिल्ला प्रहरी परिषद काठमाडौँमा मात्र मिटर ब्याज सम्बन्धी 1485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 मुद्दा अदालतमा छन्। 35 मिलापत्र र अन्य कतिपय प्रमाण नपुगेको तथा कतिपय छानबिनका क्रममा रहेका छन्। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14/2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा 1 वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिषदले 6/2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1485 उजुरी परेको जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी दान बहादुर थापाले

0: हाल्ने नै लेखेका छन्। तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिश। देशभरका अधिकांश अदालतमा मुद्दाको तुलनामा न्यायाधीशको दरबन्दी अभाव छ। तीन अदालतमा भने दरबन्दी धेरै भएको भन्दै कटौती प्रक्रिया अघि बढ़ाइएको छ। उच्च अदालत पाटन, हेटौँडा, इजलासमा हाल 7 दरबन्दी रहेकोमा घटाएर 6, उच्च अदालत सुर्खेतमा 7 दरबन्दीबाट 3 घटाएर 4 तथा उच्च अदालत दिपायलमा पनि 7बाट 3 घटाउन न्याय परिषदको एक अधीन समितिले सिफारिश गरेको छ। यी जिल्लामा न्यायाधीशको दरबन्दीको तुलनामा मुद्दाको संख्या कम भएकाले घटाउन सिफारिश गरिएको परिषदका सचिव रामप्रसाद भट्टराईले जानकारी दिनुभयो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्।
1: अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 5 बाख्रापालक कृषक प्रोत्साहन तथा खसी बोका मेला 2083 आयोजना गरिएको छ। भेमेश्वर नगरपालिका वडा नम्बर 5 आयोजनामा भएको मेलामा 147 जना कृषकले 205 खसी बोका बिक्री वितरण गर्नको लागि ल्याउनु भएको वडा नम्बर 5 अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो। उहाँको अनुसार मेलामा ल्याइएका खसी बोकाको स्वास्थ्य अवस्था, सरसफाई, बीमा, उमेर अनुसारको तौल लगायतका मापदण्डको आधारमा नगद पुरस्कार समेत प्रदान गरिएको थियो। मेलामा कृषकहरू शिवराम कार्की प्रथम, कमला श्रेष्ठ तृतीय, सुनिता श्रेष्ठ तृतीय र दुर्गा देवी कार्की सान्त्वन हुनु भएको थियो। उहाँहरूलाई क्रमशः 10,000, 7,000, 4,000 र नगद 2,000 पुरस्कार समेत प्रदान गरिएको छ। कृषकले जिउँदो प्रति केजी 750 रूपियाँका दरले 23 खसी बोका बिक्री गरेकोमा उडाले प्रति केजी 40 रूपियाँ प्रोत्साहन रकम प्रदान गरेको छ। मेलाको अवसरमा पशु स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। मेलाले बाख्रा पालनमा संलग्न किसानलाई प्रोत्साहन गर्नुको साथ खसी बोकाको बजारीकरण र पशुपालन व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 7 बैंकसम्म पुग्न कठिनाइ हुने लाभराईलाई लक्षित गर्दै वडाका 4 स्थानबाट 185 जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। वडा अध्यक्ष विनोद तमाङका अनुसार लाभराईलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उखुबारी सामुदायिक भवन, खुप्री आधारभूत विद्यालय, साखिनी आधारभूत विद्यालय र वडा कार्यालयबाट सामाजिक सुरक्षा रकम वितरण गरिएको हो। प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखा परिसरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरूवाहरू रोपिएका छन्। नेपाल प्रहरीको 71 प्रहरी दिवसको अवसरमा प्रहरी कार्यालय दोलखा परिसरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरूवाहरू रोपिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 5 चालु आर्थिक वर्ष 2083-84 पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। वडा कार्यालयको सहजीकरणमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई लक्षित गरी भत्ता प्रदान गरिएको उडाले जनाएको छ। काभ्रेको नवबुद्ध नगरपालिका वडा नम्बर 7 स्थित होटल, रेस्टुरेन्ट तथा खाद्य बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम भए नभएको सम्बन्धमा संयुक्त अनुगमन तथा निरीक्षण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा यसअघि सुधारका लागि निर्देशन दिएका तथा जरिवाना गरिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकतामा राखिएको थियो। कलंकीमा एक युवाको हत्याको आरोपमा सिन्धुलीका एकजना सहित 3 पक्राउ परेको छ। हत्याको आरोपमा प्रहरीले 3 पक्राउ गरेको हो। सिन्धुलीको हरिहर पूर्वडी गाउँपालिका 3 घर भएका 19 रूपेश पाखरिन सहित 3 पक्राउ गरेको हो। बुधबार बिहान 3:30 रूपेश र सोही ठाउँ घर भएका 18 रोशन पाखरिन बीच विवाद भएको थियो। विवादपछि कुटपिट हुँदा रोशन गम्भीर घाइते हुनुभएको थियो। रोशनको उपचारको क्रममा मृत्यु भएपछि अनुसन्धानमा खटिएको प्रहरीले 3 पक्राउ गरेको हो। यो खबरसँगै हामी कार्यक्रम आज पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा।

0: चौबीसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, चौबिसै घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ड्राइभर म माइलो मोटर चलाउँदै
4: ए माइला गुरुजी।
5: हजुर सब, लाइसेन्स निकाल्नु न त गुरु।
4: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
5: चुप।
6: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
8: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एकले गुनगुन गरिरहेको?
8: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
8: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
6: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
10: दिल्ली बराइली सदस्य केन्द्रीय लेखा आयोग नेकपा एमाले।
2: हार्दिक मंगलमय शुभकामना।
6: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उपप्रमुख, भीमेश्वर नगरपालिका, चरीकोट।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त झापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
1: हो त, त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दोजा दोजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरिकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरिकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरिकोट दोलाखा।
4: हार्दिक मंगलमय शुभकामना।
6: विजयादशमी शुभ, दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
3: डबल पाण्डे, केन्द्रीय सदस्य, नेकपा एमाले।
4: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण श्रमिक, मजदूर, उद्योगी, व्यापारी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: दान बहादुर विमली अध्यक्ष, जीफन्ड परिवार, दोलाखा।
7: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धानुकोमा लैजा भन्या।
8: अब के को धानीकोमा? नि धानीकोमा होइन, अब इन्द्रदेवल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
9: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577069।
7: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
13: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
15: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
14: परिवारका सम्पूर्ण सदस्यहरू र होल

0: भनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक छोरलोपा कन्स्ट्रक्सन प्रणाली सीआरसी दोलखा। जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलखा।

0: थकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका साथ मार्बू दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर्ष सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका साथ, मार्बु, दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सरकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
1: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
0: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
1: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
0: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
1: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर, चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर, कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पावटी, मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैँसे, सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
0: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकोभूमि माध्यमिक विद्यालय कालिचोक गाउँपालिका 2 बाबरे, बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार, साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी, बिगु सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045314, गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, जगत संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045334, वडा कार्यालय गौरीशंकर पाँच हाट घर इभिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 97 67 39 55 85
1: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 049-411-004 र 049-411-005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनु भएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
0: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan-sakosh5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
1: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ।
0: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कुमार फेन्सी पसल एन्ड सप्लायर्स, यहाँ दशैं तिहारको अवसरमा विशेष छुटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एन्ड सप्लायर्स परिवारको तर्फबाट बडा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कुमार फेन्सी पसल एन्ड सप्लायर्समा दशैं तिहारको विशेष अफर, आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट, 3,035 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 25,000-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप सर्ट 1,000, 3,032 पर्ने ज्याकेट 2,000, 3,035 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250, 350, 500 सेलमा उपलब्ध छन्।
2: एउटै छानामुनि चप्पल, जुत्ता, टी सर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
1: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जीन्स प्यान्ट, टी सर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एन्ड सप्लाइजमा आजै आउनुहोस्, दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
1: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एन्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-00-825 र 9814-42-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।
4: जागिर खाने मौका त आएको थियो नि,
5: तर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर,
6: विस्तृत जानकारी का लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
8: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्मत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
9: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
10: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060।

0: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान चाड विजया दशमी, तिहार, नेपाल सम्वत तथा छठ पर्व लगायतका पर्वहरूको अवसरमा नेकपा एमाले जिल्ला कमिटी दुलखाले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएकाले सम्पूर्ण कमरेडहरू, शुभेच्छुक समर्थक तथा आमन्त्रित महानुभावहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: मिति 2083 साल असोज 30 गते शुक्रबार, समय बिहान ठिक 8:30 बजे, स्थान पार्टी कार्यालय चरीकोट।
1: नरबहादुर श्रेष्ठ अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी परिवार दुलोखा।
0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी दुलखा।
0: साथै मिति 2083 साल असो 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय

0: शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिंगेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी भैरुङ बेसी, दोलखा।
1: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
1: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
1: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
1: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
2: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
1: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234161 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841085349 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0494101132 इमेल sheesareewotiengliss@gmail.com।
3: अविनाश तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौटा दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: हुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: 3 दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल सरीकोट दोलखा
3: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
4: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
3: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
4: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
3: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
4: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814421402 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा

0: आया
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
0: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँडरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण।
0: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि चेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
0: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349062, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामणि चेतीदेवी मन्दिर संरक्षण समिति कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866666768 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ।

0: राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय दुलखा।
3: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: हेलो बा।
8: ओए कान्छे छोरा।
7: हजुर बा।
8: म तीर्थ व्रत हिँडे, यसपालि मक्सिरा बिहे गर्नुपर्छ, पैसा जम्मा गरेर राख है।
7: हुन्छ बा, हुन्छ। ल फोन गर्न पाएको छैन, पहिले पैसासम्म जम्मा गरेर राख्नु है भन्छन् त बाले। खर्च त सधैँ पो लाग्छ त, सुन किन्न पर्यो 12 तोला, जन्ती रहनु पर्यो, भोज खानु पर्यो, 14 लाख सकिँदैन सकिँदैन, बरु लप पराइकरी उडाइन्छ। ओ केटा, म त लप पराइकरी उडाएर ल्याउने, म त्यहाँ घर आउँला भन्दै आएको।

0: ये बुढी माउ नरिसाउ क्या केटी लछिङ्गी छ
1: खुद छे लछिङ्गो अहिले मागेर बिहा गरेको भए ठूलो तिलरी पाइन्थ्यो नि
0: आउँछ के आउँछ

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरु पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊं।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एकले गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराकको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला,
6: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।

0: હાર્દિક આમંત્રણ.
1: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण.
0: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते. समय बिहान ठिक 10 बजे. स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण.
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू.
0: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं. सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं.
1: कार्यक्रम संयोजक कुमार थापा. सम्पर्क मोबाइल नम्बर 9844426878. सह संयोजक रूपिन बस्ने. सम्पर्क मोबाइल नम्बर 9763349616. अध्यक्ष शिव बहादुर थापा. सम्पर्क मोबाइल नम्बर 9863364063. भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा.
2: कति बनाए पनि हुँदैन, के भएको होला, कति बिग्रेको हो.
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त.
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको. बनाइने ठाउँ नि कता हो यता, थाहा छैन. तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि. मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको.
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु.
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्.
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क नम्बर 9866666668 र 9855109677. बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार.
5: यो रेडियो सैलुङको समय सूचक हो.
6: यति बेला दिउँसोको 3 बजेको छ.

0: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
1: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय दुलखा।
8: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
9: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
8: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
8: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
4: रचना खड्का, नेकपा एमाले केन्द्रीय सदस्य।
8: विजयदशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं, नखेलाऊ। दशैं, तिहार, छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप, सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन, एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
4: मिनकुमार शिवाकोटी, बैतेश्वर गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष, नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य र वाइसएल नेपाल केन्द्रीय सचिव।
8: हार्दिक मंगलमय शुभकामना।
4: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत, छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी, उद्योगी, व्यापारी, स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: नवराज कार्की निवर्तमान वडा सदस्य, युगान्तकारी कृषि सहकारीका निवर्तमान अध्यक्ष, कोरियन भाषा प्रशिक्षक हाल दक्षिण कोरिया बुसान।
4: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: यी महान पर्वहरूले हामी सबैमा आपसी सद्भाव एकता भाइचारा र सामाजिक सहिष्णुता अझ सुदृढ बनाउन्। देशमा शान्ति स्थिरता सुशासन र समृद्धि कायम हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्।
4: नरबहादुर श्रेष्ठ अध्यक्ष नेकपा एमाले जिल्ला कमिटी परिवार चरीकोट दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
3: पार्वत गुरूङ पूर्व मन्त्री एवं केन्द्रीय सदस्य नेकपा एमाले।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: हार्दिक मंगलमय शुभकामना। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा संस्थाका आदरणीय सेल सदस्यज्यूहरू, बाल बचतकर्ताहरू, शुभचिन्तकहरू, सहकारी कर्मीहरू तथा सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ एवं दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो चाड पर्वले हामी सबैमा आपसी सद्भाव, एकता र सहकार्यको भावना अझ प्रगाढ बनाउँदै हरेक परिवारमा आर्थिक समृद्धि, खुशी र उमङ्ग ल्याओस्।
4: कृष्ण बहादुर गौतम अध्यक्ष, समस्त मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: चाहिँ पनि घरले ल्याउनु पर्छ भयो यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुवाउँछु टाउको चाहिँ चट्टाउसिनु पर्छ अबुई
1: थालास बजिया घरले खसी पैसा र सैसा

0: पछि त नयाँ छोरीलाई आउँछन् के रे, फलफुल मसला ल्याउँछन् के रे, छोरी त आफ्नै भई ज्वाइँलाई त 100 त दिनु पर्ला नि दक्षिणा।
1: तिज बुढी 100 रुपियाँ दक्षिणा, पैसा र सैसा टिकी च्यास च्यास।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
2: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: भनी हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
4: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, जरेस स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68590।
1: यो रेडियो सैलुङको समय सूचक हो।
5: अहिले अपराह्नको चार बजेको छ।

अपराह्न 4 बजेको 2 लाखा र 2 लाखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरफेरमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरि सुन्न सक्नुहुनेछ। दोलखा जिल्ला दूध मासु र अण्डामा आत्मनिर्भर, दोलखाको परमेश्वर नगरपालिका वडा नम्बर 2 दोलखामा बजार अनुगमन लगायतका स्थानीय प्रसंग सहित जनप्रतिनिधिलाई 15 महाधिवेशनमा स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको निर्णय जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गरेछौं। शुरूमा राष्ट्रिय समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरिएको हो। नेपालको संविधानको धारा 294 संवैधानिक आयोगको प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको हो। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई 15 महाधिवेशनमा स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ। देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो। देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई 2 दिन अघि मात्रै पठाएको जनप्रतिनिधिहरू आफ्नो निर्वाचन क्षेत्रबाट स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराइएको छ। प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका, नगर, उपमहानगर, महानगर पालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनु भएका जनप्रतिनिधिहरू आफ्नो निर्वाचन क्षेत्रबाट स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने निर्णय भएको हुँदा सोही बमोजिम गराउनु हुन अनुरोध गर्दछु पत्रमा भनिएको छ। राजसभा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाब बुझाउन भएको छ। एक महिलासँग भएको फोन सम्वादको क्रममा उहाँले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाब पेश गर्नु भएको अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिनुभयो। सुनारले आयोगलाई दिएको प्रतिक्रियामा उल्लेखित विषयहरूबारे भट्टराई बोल्न चाहेनन्। सुनारको प्रतिक्रिया आउनु अनुसन्धानको पहिलो चरण भएको उहाँको भनाइ छ। अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति पनि गठन गरेको छ। उक्त समितिलाई रायसहित प्रतिवेदन बनाउन अख्तियारी पाएको छ। समितिको कार्यविधि भने तोकिएको छैन। आयोगका उपप्रमुख भट्टराईको नेतृत्वमा 6 सदस्य छानबिन समिति गठन गरिएको हो। मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका संचालक पक्राउ पर्नु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका संचालक कैलाश खड्कालाई आज पक्राउ गरेको हो। प्रधानमन्त्रीको निर्देशनपछि सीआईबीले खड्का सहित अन्य मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान अघि बढ़ाएको बताइएको छ। मलेसियामा रोजगारीमा जाने कामदारलाई आर्थिक भार पर्ने गरी रकम लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उहाँमाथि अनुसन्धान गरिरहेको थियो। नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष रहनुभएका खड्काबारे विस्तृत विवरण केही समयपछि जानकारी गराउने सीआईबीले जनाएको छ। खड्का यसअघि वैदेशिक रोजगार बोर्डका सदस्य समेत रहनु भएको थियो। दोलखा जिल्ला दूध मासु र अण्डामा आत्मनिर्भर भएको छ। विगत केही वर्षदेखि यी 3 वस्तुमा आत्मनिर्भर रहेको कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाले जनाएको छ। यसै सन्दर्भमा हामीले कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाका सूचना अधिकारी डा मदन भण्डारीसँग कुराकानी गरेका छौं।

0: दोलखा चाहिँ मासुमा आत्मनिर्भर छ भनिरहँदाखेरि सबै प्रकारको मासुमा आत्मनिर्भर छ कि के छ?
1: सबैमा छ भन्न सकिँदैन, किनभने माछाको उत्पादन चाहिँ दोलखा जिल्लामा अन्य जिल्लामा भन्दा न्यून हुन्छ। खसी बाख्रा राँगा पाडाको मासुमा चाहिँ हामी आत्मनिर्भर छौँ र ब्रोइलरको मासुमा पनि हामी आत्मनिर्भर नै छौँ।
0: दसैँ पनि नजिकै छ होइन, दसैँको लागि चाहिने मासु जति चाहिन्छ त्यो चाहिँ दोलखामा पर्याप्त हुन्छ भन्ने लाग्छ?
1: दोलखा जिल्लाको लागि अहिले दसैँको लागि चाहिँ मासु पर्याप्त छ, यसमा चाहिँ हामी ढुक्काउन सक्छौ। मासुको लागि बाख्रा बोका अथवा बङ्गुरहरू अथवा भैँसीहरू पनि निर्यात हुने क्रम चाहिँ पहिलाभन्दा बढेको छ भन्ने यहाँका स्थानीय व्यापारीहरूको कुरा छ। तर ख्याल गर्नुपर्ने कुरा चाहिँ के छ भने काठमाडौँ लगायतका जिल्लामा मासुको माग बढ्दै जाँदाखेरि ब्याउन उमेर पुगेका राम्रा उत्पादनशील बाख्राहरू भैँसीहरू पनि बिक्री भए भन्ने चाहिँ गुनासो छ। यो गुनासोलाई चाहिँ के सरकारले बिउ चाहिँ जोगाउने गरी होइन अनुत्पादक पशु चाहिँ बेच्ने।
0: दोलखामा पशुपालन व्यवसाय चाहिँ कस्तो पाउनुहुन्छ? पछिल्लो समय घटेको छ भनेर कृषकहरूले पनि भन्नुहुन्छ, कस्तो पाउनुहुन्छ?
1: व्यावसायिक कृषि अथवा पशुपालन चाहिँ बढ्दै जाँदाखेरि हाम्रो स्थानीय रूपमा जुन हामीले परम्परागत रूपमा गर्दै आएको पशुपालन व्यवसाय छ अथवा कृषि व्यवसाय छ, यस्ता खालका व्यवसाय गर्ने व्यक्तिहरूको संख्या कम भएकै हो, यसमा हाम्रो दुविधा नै छैन। अहिलेको अवस्थामा नयाँ पुस्ताले कसरी सोचिराखेको छ भने ऊ व्यावसायिक रूपमा आउन चाहन्छ, बजारमा प्रतिस्पर्धा गर्न चाहन्छ र त्यो प्रतिस्पर्धा गरिसकेपछि बचेको कुरालाई उसले विदेशसम्म पनि निर्यात गर्ने उसले टार्गेट राखिरहेको छ। त्यो हो तपाईँले भने जस्तो कृषकको संख्या चाहिँ पक्कै पनि घटेको छ, तर व्यावसायिक कृषकहरूको संख्या बढ्दाखेरि हाम्रो उत्पादकत्वमा चाहिँ खासै फरक परेको छैन। कृषकको संख्या चाहिँ घटेको छ भनौँ न, पछिल्लो इन्ट्रेस्ट पनि कम छ, ओभरअल उत्पादकत्व ओभरअल उत्पादनमा चाहिँ यसले फरक परेको छैन।
0: हामीले कुरा गर्यौं नि मासु चाहिँ निर्यात हुन्छ भनेर, निर्यात चाहिँ बढी कहाँ हुन्छ काठमाडौँ अथवा छिमेकी जिल्लाहरूमा?
1: चाहिँ यहाँ दोलखा जिल्लाको कुरा गर्ने हो भने सिन्धुपाल्चोक, त्यसपछि काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा चाहिँ हाम्रो बढी निर्यात हुन्छ।
0: अब स्थानीय प्रसंगहरू। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर पाँचमा बाख्रा पालक कृषक प्रोत्साहन तथा खसीबोका मेला 2083 आयोजना गरिएको छ। भेमेश्वर नगरपालिका वडा नम्बर पाँचको आयोजनामा भएको मेलामा 147 जना कृषकले 205 खसीबोका बिक्री वितरणको लागि ल्याउनु भएको वडा नम्बर पाँचको वडा अध्यक्ष भारसु श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा ल्याइएका खसीबोकाको स्वास्थ्य अवस्था, सरसफाई, बिमा, उमेर अनुसारको तौल लगायतका मापदण्डको आधारमा नगद पुरस्कार समेत प्रदान गरिएको थियो। मेलामा कृषकहरू सेवाराम कार्की प्रथम, कमला श्रेष्ठ तृतीय, सुन्तली श्रेष्ठ तृतीय र दुर्गा देवी कार्की सान्त्वन हुनु भएको थियो। उहाँहरूलाई क्रमशः 10,000, 7,000, 4,000 र 2,000 नगद पुरस्कार प्रदान गरिएको छ। कृषकले जिउँदो प्रति केजी 750 रूपियाँका दरले 23 खसीको बिक्री गरेकोमा वडाले प्रति केजी 40 रूपियाँ प्रोत्साहन रकम प्रदान गरेको छ। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 2 दोलखा बजारमा अनुगमन गरिएको छ। भेमेश्वर नगरपालिकाले दोलखा बजारमा सञ्चालनमा रहेका खाद्यान्न र फेन्सी पसलहरू सहित होटलहरूको समेत अनुगमन गरेको हो। नगरपालिकाले गरेको अनुगमनमा दोलखा बजारका अधिकांश पसलहरूमा खाना अयोग्यमा सकिएका सामग्री भेटिएको नगरपालिकाका बजार निरीक्षण अधिकृत माधव प्रसाद सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार दोलखाका किराना पसलहरूमा ब्याच सकिएका पेय पदार्थ, कोक, फ्यान्टा, डिउ लगायत सहित तयारी मोमो, दालमोठ लगायतका बिस्कुट लगायतका खाद्यान्न सामग्रीहरूको म्याच सकिएको पाइएको हो। अनुगमनको क्रममा भेटिएका म्याच सकिएका सामग्रीहरू जफत गरी नष्ट गरिएको छ। त्यसै गरी अनुगमनको क्रममा पसलमा म्याच गुज्रिएका सामान राखिएको नगरपालिकामा व्यवसाय दर्ता नभएको, साइन बोर्ड नभएको, मूल्य सूची नभएको जस्ता समस्या देखिएको बताइएको छ। नियम विपरीत सञ्चालनमा रहेका पसलहरूलाई 3 दिनभित्र तोकिएको मापदण्ड पूरा गर्न लिखित निर्देशन दिएको छ। उक्त लिखित निर्देशन पालन नगरे पसल बन्द गर्ने नगरपालिकाले चेतावनी समेत दिएको छ। अनुगमनमा निरीक्षण अधिकृत माधव प्रसाद सुवेदी, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो। दोलखामा गत भदौ महिनामा 8 सवारी दुर्घटना हुँदा 9 घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत भदौ महिनाको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 8 सवारी साधन दुर्घटना हुँदा 9 घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाका कारण विश्लेषण गर्दा तीव्र गतिका चलाएका कारण पाइएको प्रहरीले जनाएको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। 9 दुर्घटना मध्ये 6 तीव्र गतिका कारण 2 ब्रेक फेल भएका कारण सवारी साधन दुर्घटना भएको प्रहरीले जनाएको छ। खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले विद्युतीय महसूल भुक्तानी प्रक्रियालाई सहज सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले अनलाइन भुक्तानी सेवा शुरू गरेको छ। संस्थाले आफ्नो सदस्य तथा उपभोक्तालाई लक्षित गर्दै यी सेवा मार्फत विद्युत महसूल भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो। नयाँ व्यवस्थासँगै अब विद्युत महसूल तिर्नकै लागि अनिवार्य रूपमा महसूल भुक्तानी केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको हो। काभ्रेको महाभारत गाउँपालिकामा रहेको कालीदेवी माध्यमिक विद्यालय अन्तर्गतको आदर्श बाल क्लबको नेतृत्वमा विद्यार्थीहरूले बाढ़ी पीड़ितलाई सहयोगार्थ 6,310 रूपियाँ संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। रोसुवा र नुवाकोट क्षेत्रमा लेन्दी खोला क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरूले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खातामा पठाएका हुन्। हवस् त यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्ने विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: हजुर बुबा नमस्कार।
3: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा 3 धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सेजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, 22 कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री एम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेडद्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: आनन्द प्रसाद पोखरेल, पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: छवि लामा अध्यक्ष, कल्पना उप्रेती उपाध्यक्ष, बैतेश्वर गाउँपालिका दुलखा।
2: विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं, नखेलाउ। दशैं, तिहार, छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप, सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन, एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
0: बासु श्रेष्ठ, वडा अध्यक्ष, भीमेश्वर नगरपालिका वडा नम्बर 5, परिवार दुलखा। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: भरत बहादुर केसी, भौतिक पूर्वाधार विकास मन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता।
2: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उपप्रमुख, भीमेश्वर नगरपालिका, चरीकोट।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: डबल पाण्डे केन्द्रीय सदस्य नेकपा एमाले।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण श्रमिक मजदूर उद्योगी व्यापारी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दान बहादुर विमली अध्यक्ष जीफन्ड परिवार दोलाखा।
0: हार्दिक मंगलमय शुभकामना।
1: विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: दिल्ली बराइली सदस्य केन्द्रीय लेखा आयोग नेकपा एमाले।
3: हार्दिक मंगलमय शुभकामना। विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी दोलखा परिवार।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक छोरलोपा कन्स्ट्रक्सन प्रणाली सीआरसी दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष उमा लुङ्गेली मगर उपाध्यक्ष गौरीशंकर गाउँपालिका दुलखा।
2: हार्दिक मंगलमय शुभकामना।
0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। प्रोभाइडर हरिओली रमाइलो घर रिसोर्ट परिवार चरीकोट दोलखा। हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड़ विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: प्रोप्राइटर हीरा बहादुर घतानी बाँचिला विद्युतीय ठेकी भाँडा उत्पादन उद्योग भीमेश्वर नगरपालिका 4 जिलु बाँचिला दोलाखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो।

0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा।
1: हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्बत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मित्रबहादुर जिरेल प्रमुख कृष्णमाया बुढाथोकी उपप्रमुख जिरी नगरपालिका दोलखा। हार्दिक अनुरोध।
0: कालिङ्चो गाउँपालिका वडा नम्बर 4 मदिरा न्यूनीकरण गर्नको लागि वडामा रहेका सम्पूर्ण होटल तथा पसल व्यवसायीज्यूहरूले टुकी सिबिनबाट संचालित ओसेली परियोजना तथा वडा कार्यालयले जारी गरेका शर्तहरू पालना गरिदिनु हुन अनुरोध गर्दछौ।
1: नेपाल सरकारको नियमानुसार सम्बन्धित निकायबाट अनुमति लिएर मात्र होटल तथा पसल सञ्चालन गर्नुपर्नेछ। मदिरा बिक्री वितरण साँझ 6 बजेदेखि साँझ 8 बजेसम्म मात्र बिक्री वितरण गर्न पाइनेछ। 18 वर्ष मुनिका बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता र गर्भवती महिलालाई बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ।
0: सार्वजनिक स्थल आसपासमा 200 मिटर क्षेत्रभित्र धुम्रापान तथा मद्यपान बिक्री वितरणमा रोक लगाइएको छ। शर्त पालना नभएमा नेपाल सरकारको नियम अनुसार कार्यवाही गरिनेछ। स्वस्थ जीवनको लागि धुम्रपान र मद्यपान त्यागौ, आफू पनि स्वस्थ बनौं र आफ्नो परिवार तथा समाजलाई पनि स्वस्थ बनाऊ।
1: नेपालीहरूको महान पर्व 2083 को बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दीपक खुलाल ओडा अध्यक्ष कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दोलखा। हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्बत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अर्जुन प्रसाद शिवाकोटी अध्यक्ष कुलबहादुर बुढाथोकी उपाध्यक्ष कालिङ्चो गाउँपालिका परिवार दोलखा। हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्बत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: हीरा कुमार तमाङ अध्यक्ष गायत्री आचार्य उपाध्यक्ष मेलुङ गाउँपालिका परिवार मेलुङ दुलखा।
1: हार्दिक मंगलमय शुभकामना। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा संस्थाका आदरणीय सेल सदस्यज्यूहरू, बाल बचतकर्ताहरू, शुभचिन्तकहरू, सहकारी कर्मीहरू तथा सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो चाड़ पर्वले हामी सबैमा आपसी सद्भाव एकता र सहकार्यको भावना अझ प्रगाढ बनाउँदै हरेक परिवारमा आर्थिक समृद्धि खुशी र उमङ्ग ल्याओस्।
0: कृष्ण बहादुर गौतम अध्यक्ष समस्त मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाउ। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
0: मिनकुमार शिवाकोटी बैतेश्वर गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य र वाइसएल नेपाल केन्द्रीय सचिव।
1: हार्दिक मंगलमय शुभकामना।
0: नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी, उद्योगी, व्यापारी, स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नवराज कार्की निवर्तमान वडा सदस्य, युगान्तकारी कृषि सहकारीका निवर्तमान अध्यक्ष, कोरियन भाषा प्रशिक्षक, हाल दक्षिण कोरिया बुसान।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: यी महान पर्वहरूले हामी सबैमा आपसी सद्भाव एकता भाइचारा र सामाजिक सहिष्णुता अझ सुदृढ बनाउन्। देशमा शान्ति स्थिरता सुशासन र समृद्धि कायम हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्।
0: नरबहादुर श्रेष्ठ अध्यक्ष नेकपा एमाले जिल्ला कमिटी परिवार चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती हनुमान भैरव दुर्गा गणेश भीमसेन महाराज भगवान बुद्ध एमाराज नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
0: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
0: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी दुलखा।
1: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताए को कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर पौटी भैरुङ बेसी दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

नमस्कार साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। विश्व राजनीतिमा शोषण नियन्त्रण र हस्तक्षेपको तरिकामा असाधारण र ठूलो परिवर्तन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनको लागि जारी मतगणनाको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक।

0: हुने जनप्रतिनिधिलाई 15 महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको निर्णय र पाकिस्तानमा स्कूलको छानमा खस्दा 35 को मृत्यु 40 भन्दा बढी घाइते। अब समाचार विस्तारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण नियन्त्रण र हस्तक्षेपको तरिकामा असाधारण र ठूलो परिवर्तन भएको बताउनु भएको छ। पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिक करण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष ओलीले डेमोक्रेसीका जनक हौ भन्नेहरू रक्षक हौ भन्नेहरूले नै अनडेमोक्रेटिक तरिकाबाट चल्न थालेको बताउनु भएको हो। ग्लोबल पोलिटिक्समा हेर्नुपर्ने कुरा के हो भने इन्टरफेरेसन फरक गइरहेछ। राष्ट्रहरूमाथिको एक्सप्लाइसेटेस फरक लेभलको छ। उहाँले भन्नुभयो सरकार उल्ट्याउने फाल्ने र जडान गर्ने पहिला जस्तो डेमोक्रेसीका जनक हौ भन्नेहरू र रक्षक हौ भन्नेहरूले नै अनडेमोक्रेटिक तरिकाबाट षड्यन्त्रपूर्ण ढंगले अलोकतान्त्रिक असामाजिक तरिकाले सत्ता परिवर्तन गराउँछन् उहाँले भन्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोगेको कृतिक विपत्तिपछिको पुनर्स्थापना र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकमा रहनुभएका अर्थमन्त्री डाक्टर वाग्लेले एसियाली विकास बैंकका अध्यक्ष मासाताओ कान्दा बीचको भेटवार्तामा सो आग्रह गर्नुभएको हो। त्यस अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले विपद पश्चातको पुनरुत्थान जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढ़ाउनको लागि स्रोत परिचालन गर्न सबै गर्न बैंकका अध्यक्ष मासाताओ कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। भेटमा बाढ़ीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृत र ऐक्यबद्धता जाहेर गरिएको मन्त्री डाक्टर वाग्लेले एसियाली विकास बैंक प्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त समेत गर्नुभएको छ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई 15 महाधिवेशनको स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ। देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिकाका प्रमुख तथा उपप्रमुख प्रदेश सांसद प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यहरूलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो। देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलले जिल्ला निर्वाचन अधिकारीहरूलाई दुई दिन अघि पत्र पठाएर जनप्रतिनिधिहरू आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराउनु भएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनको लागि जारी मतगणनाको सम्पूर्ण परिणाम बिहिबार रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहिबार रातिसम्म सबै पदको मत परिणाम आइसक्ने बताउनु भएको छ। कांग्रेस सभापति उपसभापति महामन्त्री दल लित सहमहामन्त्री खुल्ला सहमहामन्त्री महिला सहमहामन्त्री मुस्लिम सहमहामन्त्री लगायतको पदको नतिजा आइसकेको छ। नेपाल जनसम्पर्क समितिको र विभिन्न पेशागत समूहहरूको मतगणना पनि सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। उहाँले अघिल्लो महाधिवेशनको तुलनामा 15 महाधिवेशनको निर्वाचनको मत परिणाम निकै छोटो भएको उल्लेख गर्नु भएको हो।
1: The Rising Star.
2: Rising Star?
3: Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
4: 3 दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले नेपाली समाजमा वर्ग संचार सञ्चालन संसारमा परिवर्तन भइरहेको पनि भइरहे पनि जातीय सामाजिक भेदभावको अवशेष कायम रहेको बताउनु भएको छ। बिहिबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै वहाँले नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्दा जातीय र लैंगिक विभेदलाई समेत समेट्नुपर्ने बताउनु भएको छ। राजनैतिक आर्थिक सामाजिक तथा सांस्कृतिक कार्यक्रमसँगै परम्परागत वर्ग रूपान्तरण हुँदै गएको र नयाँ वर्गको उदय भइरहेको उहाँले बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबू ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताउनु भएको छ। बिहिबार काठमाडौँमा संचारकर्मीहरूको छलफल कार्यक्रममा ओलीले पुरानो कानूनमा काम गर्नुपर्दा नीतिगत अडचनहरू देखा परेको र कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताउनु भएको हो। उहाँले कानून निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास रहे पनि सत्तापक्षका सांसदहरूले हालेका संशोधनहरूप्रति अस्वीकृत भएको अवस्थामा सदनमा छलफल गरी सत्तापक्षसँगको सहकार्यमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड़ दिनु भएको छ। राष्ट्रपति सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाब बुझाउनु भएको छ। एक महिलासँग भएको फोन सम्वादको क्रममा उहाँले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाब पेश गर्नुभएको अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिनुभयो। सुनारले आयोगलाई दिएको प्रतिक्रियामा उल्लेखित विषयहरूबारे भट्टराई बोल्न चाहनु भएको छैन। सुनारको प्रतिक्रिया आउनु अनुसन्धानको पहिलो चरण भएको उहाँले बताउनु भएको छ। को अनुशासन आयोगले यही विषयमा छानबिन गर्न छुट्टै समिति समेत गठन गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गर्नुभएको छ। बिहिबार परराष्ट्र मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा परराष्ट्र मन्त्री खनालले राजदूत खानलाई बधाई दिनुहुँदै उहाँको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। सो अवसरमा दुवै पक्षले नेपाल पाकिस्तान बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन तथा आपसी सहयोगको क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल भएको छ। दोलखा जिल्ला दूध मासु र अण्डामा आत्मनिर्भर भएको छ। विगत केही वर्षदेखि यी तीन वस्तुमा आत्मनिर्भर रहेको कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाले जनाएको छ। यसै सन्दर्भमा हामीले कृषि तथा पशुपन्छी विकास कार्यालय दोलखाका सूचना अधिकारी डाक्टर मदन भण्डारीसँग कुराकानी गरेका छौं। दोलखा चाहिँ मासुमा आत्मनिर्भर छ भनिरहँदाखेरि सबै प्रकारको मासुमा आत्मनिर्भर छ कि के छ?
2: सबैमा छ भन्न सकिँदैन, किनभने माछाको उत्पादन चाहिँ दोलखा जिल्लामा अन्य जिल्लामा भन्दा न्यून छ। खसी बाख्रा राँगा पाडाको मासुमा चाहिँ हामी आत्मनिर्भर छौँ र ब्रोइलरको मासुमा पनि हामी आत्मनिर्भर नै छौँ।
3: दसैँ पनि नजिकिँदैछ होइन, दसैँको लागि चाहिने मासु जति चाहिन्छ त्यो चाहिँ दोलखामा पर्याप्त हुन्छ भन्ने लाग्छ।
2: दोलखा जिल्लाको लागि अहिलेको दसैँको लागि चाहिँ मासु पर्याप्त छ, यसमा चाहिँ हामी ढुक्काउन सक्छौँ। मासुको लागि बाख्रा बोका अथवा बङ्गुरहरू अथवा भैँसीहरू पनि निर्यात हुने क्रम चाहिँ पहिलाभन्दा बढेको छ भन्ने यहाँका स्थानीय व्यापारीहरूको कुरा छ। तर ख्याल गर्नुपर्ने कुरा चाहिँ के छ भने काठमाडौँ लगायतका जिल्लामा मासुको माग बढ्दै जाँदाखेरि ब्याउन उमेर पुगेका राम्रा उत्पादनशील बाख्राहरू भैँसीहरू पनि बिक्री भए भन्ने चाहिँ गुनासो छ। यो गुनासोलाई चाहिँ कृषकहरूले बिउ चाहिँ जोगाउने गरी होइन अनुत्पादक पशु चाहिँ बेच्ने।
3: दोलखामा पशुपालन व्यवसाय चाहिँ कस्तो पाउनुहुन्छ? पछिल्लो समय घटेको छ भनेर कृषकहरूले पनि भन्नुहुन्छ, कस्तो पाउनुहुन्छ?
2: व्यवसायिक कृषि अथवा पशुपालन चाहिँ बढ्दै जाँदाखेरि हाम्रो स्थानीय रूपमा जुन हामीले परम्परागत रूपमा गर्दै आएको पशुपालन व्यवसाय छ अथवा कृषि व्यवसाय छ, यस्ता खालका व्यवसाय गर्ने व्यक्तिहरूको संख्या कम भएकै हो, यसमा हाम्रो दुविधा नै छैन। अहिलेको अवस्थामा नयाँ पुस्ताले कसरी सोचिराखेको छ भने ऊ व्यावसायिक रूपमा आउन चाहन्छ, बजारमा प्रतिस्पर्धा गर्न चाहन्छ र त्यो प्रतिस्पर्धा गरिसकेपछि बचेको कुरालाई उसले विदेशसम्म पनि निर्यात गर्ने उसले टार्गेट राखिरहेको छ। त्यो हो तपाईँले भने जस्तो कृषकको संख्या चाहिँ पक्कै पनि घटेको छ, तर व्यावसायिक कृषकहरूको संख्या बढ्दाखेरि हाम्रो उत्पादकत्वमा चाहिँ खासै फरक परेको छैन। कृषकको संख्या चाहिँ घटेको छ भनौँ न, पछिल्लो चाहिँ इन्ट्रेस्ट पनि कम छ। ओभरअल उत्पादकत्व ओभरअल उत्पादनमा चाहिँ यसले फरक परेको छैन।
3: हामीले कुरा गर्यौँ नि मासु चाहिँ निर्यात हुन्छ भनेर, निर्यात चाहिँ बढी कहाँ हुन्छ काठमाडौँ अथवा छिमेकी जिल्लाहरूमा?
2: चाहिँ यहाँ दोलखा जिल्लाको कुरा गर्ने हो भने सिन्धुपाल्चोक, त्यसपछि काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा चाहिँ हाम्रो बढी निर्यात हुन्छ।
7: कुमार फेन्सी पसल एन्ड सप्लायर्स यहाँ दशैं तिहारको अवसरमा विशेष छुटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
8: सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एन सप्लायर्स परिवारको तर्फबाट बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: कुमार फेन्सी पसल एन सप्लायर्समा दशैं तिहारको विशेष अफर। आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट। 3,035 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 25,000-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप सर्ट 1,000, 3,032 पर्ने ज्याकेट 2,000, 3,035 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250, 350, 500 सेलमा उपलब्ध छन्।
8: एउटै छानामुनि चप्पल, जुत्ता, टी शर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
7: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जीन्स प्यान्ट, टी शर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एन्ड सप्लाइजमा आजै आउनुहोस्, दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
7: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एन्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62, 9844-46-88-62।
12: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
13: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
12: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
13: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
12: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपत मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
13: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
12: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि। होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
14: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइन ठाउँ कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
12: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
14: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
15: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
12: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचार। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाका भमेश्वर नगरपालिका वडा नम्बर 2 दोलखा बजारमा अनुगमन गरिएको छ। भमेश्वर नगरपालिकाले दोलखा बजारमा सञ्चालनमा रहेका खाद्यान्न फेन्सी पसलहरू सहित होटलहरूको समेत अनुगमन गरेको हो। नगरपालिकाले गरेको अनुगमनमा दोलखा बजारका अधिकांश पसलहरूमा खाना अयोग्य म्याच सकिएका सामग्रीहरू भेटिएको नगरपालिकाका बजार निरीक्षण अधिकृत माधव प्रसाद सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार दोलखाका किराना पसलहरूमा म्याच सकिएका पेय पदार्थ कोक फ्यान्टा ड्यू खानेपानी लगायत सहित तयारी मम दालमोठ बिस्कुट लगायतका खाद्यान्नका सामग्रीहरूको म्याच सकिएको पाइएको हो। अनुगमनको क्रममा भेटिएका म्याच सकिएका सामग्रीहरू जफत गरी नष्ट गरिएको छ। त्यसै गरी अनुगमनको क्रममा पसलमा म्याच गुज्रिएका सामान राखिएको, नगरपालिकामा व्यवसाय दर्ता नभएको, साइनबोर्ड नभएको, मूल्य सूची नभएको, नवीकरण नभएको जस्तो समस्या देखिएको छ। नियम विपरीत सञ्चालनमा रहेको पसलहरूलाई 3 दिनभित्र तोकेको मापदण्ड पूरा गर्न लिखित निर्देशन भमेश्वर नगरपालिकाले दिएको छ। उक्त लिखित निर्देशन पालना नगरे पसल बन्द गर्ने नगरपालिकाले चेतावनी दिएको छ। दोलखाको कालिङचोक गाउँपालिकोडा नम्बर 7 रहेको ढिक्कादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष गोपाल पाण्डेको अध्यक्षतामा भएको सभामा सचिव सूरज बुढाथुकीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कुमार बुढाथुकीले 3,46,03,340 रूपियाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन राजकुमार बुढाथुकीले प्रस्तुत गर्नुभएको थियो भने ऋण समितिको प्रतिवेदन बालकृष्ण शिवकोटीले प्रस्तुत गर्नुभएको छ। साधारण सभामा ज्येष्ठ शेर सदस्य एसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र पूर्व लेखा समितिलाई समेत सम्मान गरिएको छ। दोलखाको भमेश्वर नगरपालिका वडा नम्बर 5 बाख्रा पालक कृषक प्रोत्साहन तथा खसी बोका मेला 2083 आयोजना गरिएको छ। भमेश्वर नगरपालिका वडा नम्बर 5 आयोजनामा भएको मेलामा 147 जना कृषकले 205 खसी बोका बिक्री वितरणको लागि ल्याउनु भएको वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो। उहाँको अनुसार मेलामा ल्याइएका खसी बोकाको स्वास्थ्य अवस्था, सरसफाई, बीमा, उमेर अनुसारको तौल लगायतका मापदण्डका आधारमा नगद पुरस्कार समेत प्रदान गरिएको थियो। मेलामा कृषकहरू शिवराम कार्की प्रथम, कमला श्रेष्ठ तृतीय, सुन्तली श्रेष्ठ तृतीय र दुर्गादेवी कार्के सान्त्वना हुनु भएको थियो। उहाँहरूलाई क्रमशः 10,000, 7,000, 4,000 र 2,000 नगद सहित पुरस्कार प्रदान गरिएको छ। कृषकले जिउँदो प्रति केजी 750 रूपियाँका दरले 23 खसी बोका बिक्री गरेकोमा ओडाले प्रति केजी 40 रूपियाँ प्रोत्साहन रकम प्रदान गरेको छ। दोलखामा गत भदौ महिनामा 8 सवारी दुर्घटना हुँदा 9 घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत भदौ महिनाको मार्चको विवरण अनुसार जिल्लामा 8 सवारी साधन दुर्घटना हुँदा 9 घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिले चलाएका कारण पाइएको प्रहरीले सार्वजनिक गरेको मार्चिक रिपोर्टमा उल्लेख गरिएको छ। खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले विद्युत महसुल भुक्तानी प्रक्रियालाई सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले अनलाइन भुक्तानी सेवा शुरू गरेको छ। संस्थाले आफ्ना सदस्य तथा उपभोक्तालाई लक्षित गर्दै ई सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो। नयाँ व्यवस्थासँगै अब विद्युत महसुल तिर्नकै लागि अनिवार्य रूपमा महसुल भुक्तानी केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। काभ्रेको महाभारत गाउँपालिकामा रहेको काली देवी माध्यमिक विद्यालय अन्तर्गत आदर्श बाल क्लबको नेतृत्वमा विद्यार्थीहरूले बाढ़ी पीड़ितको सहयोगार्थ 6,310 रूपियाँ संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। रसुवामा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले उक्त रकम संकलन गरी नेपाल सरकारको खातामा पठाइएको बताइएको छ।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: अब बाँकी प्रसंगहरू कास्कीको पोखरा महानगरपालिका 17 बालोदय चुक स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित दुईजनाको मृत्यु भएको छ बिहान बिरौटाबाट छोरे पाटनतर्फ जाँदै गरेको ग 14 प 49 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सड़कको बीचमा डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका 17 बस्ने 19 वर्षीय सफल कुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका 17 बिरौटामा बस्ने 45 वर्षीय पैदल यात्री कृष्ण कुमार घाइते हुनु भएको थियो दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो जाजरकोटको जुनी चाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ तीनजना घाइते हुनु भएको छ आज बिहान जुनी चाँदे गाउँपालिका दुई गैरी गुवामा सुर्खेतबाट जुनी चाँदेतर्फ गुडिरहेको कर्णाले प्रदेश 02001 12:43 नम्बरको जीप दुर्घटना भएको हो अनियन्त्रित भएर जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको जिल्ला प्रहरीकारले जाजरकोटले जनाएको छ दुर्घटनामा जीप चालक जुनी चाँदे गाउँपालिका 9 कल्की स्यालाका 20 वर्षीय सन्त बहादुर बस्नेत र जुनी चाँदे गाउँपालिका 3 स्यालाका 30 वर्षीय विपन्न भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभए दुर्घटनामा विपन्नका श्रीमान देलबहादुर भण्डारी उहाँका 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनी चाँदे गाउँपालिकाका 50 वर्षीय सीताला टमाटा घाइते हुनु भएको छ घाइते तीनैजनालाई थप उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ तिब्बती भाषा पढ़ाउनको लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 बालबालिकाको सीमा क्षेत्रबाट उद्धार भएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बालबालिकालाई भारतीय सीमा सुरक्षा बलले नेपाल फर्काएको जानकारी दिनुभयो हुम्लाको सिमकोटका बालबालिकालाई वनवासमा रहेको एसएसबीको चेक पोस्टले नेपाल फर्काएको उहाँको भनाई ती बालबालिका अहिले इलाका प्रहरी कार्यालयमा रहनु भएको छ कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोटे गाउँपालिका 8 ती बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ यसबारे थप अनुसन्धान भइरहेको छ सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोलीहानी हत्यामा संलग्न भएको एक व्यक्ति पक्राउ पर्न भएको छ सर्लाहीको बागमती नगरपालिका 1 कर्तव्यज्ञान मुद्दामा फरार प्रतिवादी 48 वर्षीय मेघराज भन्ने बाबु थापालाई पिस्तोल तथा गोलीसहित पक्राउ गरिएको हो प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा उहाँ पक्राउ पर्नु भएको हो उहाँको साथबाट मेड इन यूएसएस लेखिएको पिस्तोल नाम नखुलेको अर्को पिस्तोल र थान म्यागजिन थान 3 र गोली 15 राउण्ड बरामद गरिएको छ पक्राउ पर्नु भएको थापा र बरामद हात हतियार सहित उहाँलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान भएको छ अब अन्तर्राष्ट्रिय समाचार पाकिस्तानको पेशावरमा बिहिबार एउटा निजी स्कूलको छाना कस्दा मृत्यु हुनेको संख्या 35 पुगेको छ मृतक मध्ये 34 विद्यार्थी र 1 महिला शिक्षक रहेको बताइएको छ सबै बालबालिका 13 वर्ष वा सोभन्दा कम उमेरका हुन् यो दुर्घटना दीर कोलोनिया क्षेत्रमा भएको हो यस घटनामा 40 भन्दा बढ़ी मानिस घाइते भएको बताइएको छ उनीहरूको उपचारको लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ अस्पतालको ट्रमा वार्डमा डाक्टर र अन्य स्वास्थ्य कर्मीहरूलाई तैनात गरिएको बीबीसीले जनाएको छ दुर्घटना लगत्तै स्कूल परिसरमा मानिसहरूको भीड़ जम्मा भएको थियो मलबेलमा अझै केही मानिसहरू च्यापिएको आशंका गरिएको छ खोज तथा उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ पाकिस्तानी सैनिकहरूले पनि उद्धार र राहत एजेन्सीहरूलाई सघाएका छन् उनीहरूले मलबेलमा फँसेका बालबालिका र स्कूलका कर्मचारीलाई बाहिर निकालेर अस्पताल पुर्याएको बीबीसीले जनाएको छ साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको तरिकामा असाधारण र ठूलो परिवर्तन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाई। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनको लागि जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने। जनप्रतिनिधिलाई 15 महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको निर्णय। र पाकिस्तानमा स्कूलको छाना खस्दा 35 को मृत्यु, 40 जना भन्दा बढ़ी घाइते। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: निमगेली शेर्पा वडा अध्यक्ष, गौरीशंकर गाउँपालिका, वडा नम्बर 9 परिवार, गौरीशंकर दोलाखा। हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तपकामा रहेर भूमिका निर्वाह गरिरहनुभएका नेता, कार्यकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक, शुभचिन्तक, आम दोलाखाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाड पर्वहरूले सबैको घरमा खुशियाली, उमंग र मुहारमा मुस्कान ल्याउन सकुन्। शुभकामना। चिरञ्जीवी खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी, जिल्ला कमिटी सदस्य, दोलाखा। हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी, उद्योगी, व्यापारी, स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। भीमसेन नेपाली, नेपाल उत्पीडित जातीय मुक्ति समाज, भीमेश्वर नगरपालिका इन्चार्ज, दोलखा।
0: हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी, उद्योगी, व्यापारी, स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: छोरोल्पा जनरल अस्पताल परिवार, चरीकोट, दोलखा। खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका साथ मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शीर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला, मार्बु, रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैटेश्वर गाउँपालिका साथ, मार्बु, दोलाखा। जनता जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते। स्थान: क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरी

0: 82-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्क बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा। जनहित चित्रेश्वर बहुद्देश्य सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: जनहित चित्रेश्वर बहुद्देश्य सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका चरीकोट दोलाखाको मिति 2083 साल असोज 3 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उक्त साधारण सभामा सहभागी हुनको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल कार्तिक 11 गते, स्थान सुनखानी सेवा केन्द्र कालिङचोक गाउँपालिका 9 भतेरे चौर कालिकाथा नजिकै। समय बिहान 8 बजे, बिहान 10 बजे सेराबेसी सेवा केन्द्र भीमेश्वर नगरपालिका 8 सेराबेसी, दिउँसो 1 बजे भीमेश्वर नगरपालिका 2 दोलाखा बजार। कार्तिक 12 गते बोझ सेवा केन्द्र भीमेश्वर नगरपालिका 8 बोझ बोझ घुम्ती, भीमेश्वर नगरपालिका 7 मकैबारी थाङसा देउराली सामुदायिक भवन, समय बिहान 10 बजे। र कार्तिक 14 गते दरबार पार्टी प्यालेस सादोबाट चरीकोट, समय बिहान 10 बजे।
1: साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट सचिव मार्फत प्रस्तुत हुने संस्थाको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 लागि प्रस्तावित नीति तथा कार्यक्रम सम्बन्धमा, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वित्तीय प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 लागि प्रस्तावित अनुमानित बजेट सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा, संस्थासँग सम्बन्धित विभिन्न नीति तथा कार्यविधि पारित सम्बन्धमा।
0: संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न स्थिर सदस्यहरूको तर्फबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा र विविध
1: साधारण सभामा उपस्थित हुने शेष सदस्यहरूले 2083 साल असार महिनासम्मको बचत तथा ऋण किस्ता नियमित गरेको हुनुपर्नेछ। साथै सदस्य पहिचान फारम भर्न बाँकी शेष सदस्यहरूले दुई प्रति फोटो र नागरिकताको प्रतिलिपि ल्याउनुपर्नेछ। गणेश प्रसाद नेउपाने सचिव जनहित चित्रेश्वर बहुद्देश्य सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको

0: गतिविधिहरू सम्बन्धमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
1: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा
0: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा
1: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल आश्विन 20 गते मंगलबार कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045315 नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045319 वडा कार्यालय बैतेश्वर 7 मार्बु मार्बु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045317 वडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045323 जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045328
1: मिति 2083 साल आश्विन 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045308
0: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
1: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045313 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841976969 सत्यश्वर माविको सामुदायिक हल मेलुङ 1 पौटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 मैछे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
0: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिन्चो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इभिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
1: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म

0: पुनः साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र, पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
1: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो, नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ।
0: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakosh5686, फेसबुक पेज facebook.com/jansacetan, वेबसाइट www.jansacetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
1: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित, मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacetan.org.np मार्फत पेश गर्न सकिनेछ।
0: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन, साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: शिवराम ढकाल, सहसचिव, जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका 5, काभ्रे दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान चाड विजया दशमी, तिहार, नेपाल सम्वत तथा छठ पर्व लगायतका पर्वहरूको अवसरमा नेकपा एमाले जिल्ला कमिटी दुलखाले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएकाले सम्पूर्ण कमरेडहरू, शुभेच्छुक समर्थक तथा आमन्त्रित महानुभावहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: मिति 2083 साल असोज 30 गते शुक्रबार, समय बिहान ठिक 8:30 बजे, स्थान पार्टी कार्यालय चरीकोट।
1: नरबहादुर श्रेष्ठ अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी परिवार दुलोखा।
0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्सो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि चेतीदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामणि चेतीदेवी मन्दिर संरक्षण समिति कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: आनन्द प्रसाद पोखरेल पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: छविलामा अध्यक्ष कल्पना उप्रेती उपाध्यक्ष बैतेश्वर गाउँपालिका दुलखा।
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आउँदै गरेको चाडबाड़को समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोड़ी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाउं। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
0: बासु श्रेष्ठा वडा अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 परिवार दुलखा। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी पत्रकार शिक्षक विद्यार्थी तथा आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: भरत बहादुर केसी भौतिक पूर्वाधार विकास मन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता।
2: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: ईश्वर नारायण मानन्धर प्रमुख कमला बस्नेत उपप्रमुख भीमेश्वर नगरपालिका चरीकोट। हार्दिक मंगलमय शुभकामना।
0: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। भीमसेन नेपाली नेपाल उत्पीडित जातीय मुक्ति समाज भीमेश्वर नगरपालिका इन्चार्ज दुलखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड़ बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तबकामा रहेर भूमिका निर्वाह गरिरहनुभएका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक शुभचिन्तक आम दोलाखाली आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाड़ पर्वहरूले सबैको घरमा खुशियाली उमंग र मुहारमा मुस्कान ल्याउन सकुन् शुभकामना। चिरञ्जीवी खरेल राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी सदस्य दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: डबल पाण्डे, केन्द्रीय सदस्य नेकपा एमाले।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: शुभ प्रभात, जय श्री सच्चिदानंद। समादरणीय श्रोतागण, प्रत्येक शनिवार बिहान प्रातकालीन यही समयमा प्रसारण हुँदै आइरहेको मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछ। अब प्रस्तुत छ यो सप्ताहको मानव धर्म सन्देश।

गोचरम गोविंदम परमानंदम सदगुरु प्रणतो ज्याम। सबैलाई आदरणीय श्रोता बन्धु हजुरलाई बिहानीको न्यानो स्वागत अभिवादन गर्दै गुरु वन्दनाको साथमा मानव धर्म सन्देश लिएर रेडियोमा उपस्थित भइसकेको छु। आत्मा उपासना सन्दर्भ लिएर हेर्नुहोस्, आज हामीले मनुष्य जीवन प्राप्त गरेका छौं, यो जीवन बार बार मिल्दैन र यही जीवनमा आत्माको उपासना वास्तवमा के चीज हो, ता आत्मा वास्तवमा के चीज हो, ता आज हामीले सम्पूर्ण संसारको देवी देवताहरू उपासमा पुगेर सबैलाई हामीले नमन गरिरहेको छौं, शक्ति मागिरहेको छौं, उहाँहरूसँग वरदान मागिरहेको छौं, संसारिक इच्छाहरू उहाँहरूको अगाडि गएर पूर्ण गर्नलाई मागिरहेको छौं। भला देवीहरूले हामीलाई बाहिरको शक्तिहरूले चिताएको कुरो पनि अवश्य पूरा गरिदिनु नै भएको छ अवश्य, तर एउटा कुरो चाहिँ हामीले बिर्सिरहेको छौं, जुन शक्तिहरूको अगाडि हामी पुग्यौं, तीर्थ मन्दिर दान पुण्य गंगा सबैतिर हामी पुगेर शक्तिहरूलाई हामीले आशीर्वाद

0: मनको इच्छाहरू मागिरहेको छौं। त्यहाँनिर पुर्याउने त्यो ठाउँ ठाउँमा हामीलाई पुर्याएर शक्तिको अगाडि नमन गराउने देवता चाहिँ को होला? र यो देवतालाई चाहिँ हामीले कहिले नमन पनि गरेनौ कि उसको उपासना पनि गरेनौ, उसलाई चिन्तन मनन पनि गरेनौ होला? तब नै हाम्रो मनुष्य जीवनको उद्देश्य खेर गइरहेको छ। आज मानवले आफ्नो जन्मको लक्ष्य र उद्देश्यलाई पनि बिर्सिरहेको छ र मानवले के सोचेको छ, मेरो जन्मिनको लक्ष्य हो सुखले बाँच्ने अनि परिवार सुखसँगले पालन पोषण गर्ने, संसार घुम्ने, धेरै धनदौलत कमाउने र संसारको मान सम्मान प्रतिष्ठा प्राप्त गर्ने, यही नै हो मानव जीवनको उद्देश्य भनेर यतिमै सीमित रहे। तर यति मात्र होइन, सम्मान मान सम्मान प्रतिष्ठा प्राप्त गर्नु त मनुष्यले मात्र होइन, आज पशुहरूले पनि प्राप्त गरिरहेका छन्। कुकुरहरूको पनि के छ, एउटा पशु हो, जनावर हो, उसले पनि पद छ, उसको पनि बिल्लाहरू पाउँछ उसले पनि। त आज हामीले मानवले मात्रै यस्तो पद पाउँछ भन्ने नसोचौं, त्यतिमा मात्रै हामी सीमित नरहौं। सबभन्दा ठूलो देवताको हो विश्व जगतमा, त्यसलाई हामी परिचय गरौं। र त्यो देवता कहाँ हुनुहुन्छ त भन्दा, सबै देवताहरू भन्दा अति नै नजिक हुनुहुन्छ, अनि उनी देवताको सहयोगद्वारा नै सबै देवताहरू भएकोमा सबै शक्तिपीठहरूमा हामी पुग्न सकिरहेको छौं। यदि त्यो देवताले हामीलाई साथ दिएन भने हामी कुनै पनि कर्म गर्ने हाम्रोमा क्षमता हुँदैन। यसकारण पातञ्जलि ऋषिले यसरी सम्झाउनु भएको छ, प्राण जस्तो ठूलो देवता विश्व जगतमा छैन, सर्वश्रेष्ठ देवता नै प्रत्येक प्राणीको प्राण हो, र प्राणको उपासना मनुष्यले मात्र गर्न सक्छ। यसकारण पहिला हामीले प्राण देवतालाई चिनौं, पहिला हामीले प्राण देवताको उपासना गरौं, तब नै हाम्रो मनोकामना पूर्ति पनि हुन्छ, मनुष्य जन्म पाएको उद्देश्य र लक्ष्य पनि पूर्ण गर्न सक्छौं। समय दिनु श्रोता बन्धु, तर हामीले प्राण देवतालाई बिर्स्यौं, प्राण देवताको कहिले पनि चिन्तन मनन उपासना पनि गरेनौ। तब पातञ्जलि ऋषिले प्रार्थना गर्दै के भन्नुभएको छ भने, हे प्राण देवता, हजुर जस्तो शक्तिशाली ठूलो शक्ति भएको देवता तपाईँ बाहेक अरू कुनै पनि हुनुहुन्न, कोही देवता पनि छैन यो विश्व जगतमा, हजुर नै सर्वश्रेष्ठ देवता हुनुहुन्छ, तपाईँलाई मैले नमन गरे। हे प्राण देवता, मलाई शक्ति प्रदान गर्नुहोस्, मलाई सद्भावनाको प्रेरणा दिनुहोस्। हे प्राण देवता, मलाई दयाको प्रेरणा दिनुहोस्। हे प्राण देवता, तपाईँको चरणमा म नतमस्तक छु। हे प्राण देवता, मेरो पुकार सुनिदिनुहोस्। हे प्राण देवता, तपाईँले साथ दिनु भएन भने म कुनै शक्तिको अगाडि प्रवेश गर्न सक्दिन, कुनै गङ्गामा गएर प्रणाम गर्न सक्दिन। हे प्राण देवता, कुनै म प्रार्थना स्तुति गर्न पनि सक्दिन। हे प्राण देवता, कुनै प्रभुलाई एउटा पुष्प पनि चढाउन सक्दिन, तपाईँको सहयोग बिना, तपाईँको सहायता बिना। हे प्राण देवता, यसकारण तपाईँ सधैँ नै मलाई साथ दिइरहनुहोस्, मेरो साथ कहिले पनि नछोड्नुहोस्, म तपाईँमा नतमस्तक छु हजुरलाई मैले नमन गरे तपाईलाई मैले चिने जाने हि प्राण देवता भनेर जहिले पनि पातञ्जलि ऋषिले प्राणको उपासना गर्नु भएको थियो हे प्राण देवता तपाईले साथ दिनु भएन भने त मेरो पायलहरू पनि पहिलाहरू पनि एक कदम अगाडि बढ्ने छैन हे प्राण देवता तपाईले साथ दिनु भएन भने मेरो हातले पनि कर्म गर्न सक्दैन हे प्राण देवता तपाईले साथ दिनु भएन भने तपाईको अभावमा मेरो कानले पनि श्रवण गर्न सक्दिन हे प्राण देवता तपाईले साथ दिनु भएन भने मेरो आँखाले पनि दृष्टिगोचर गर्न सक्दिन हे प्राण देवता मेरो वाक्य पनि बन्द हुनेछ हे प्राण देवता तपाई मेरो साथमा हुनुहुन्छ र नै यो मानव शरीरको महत्व छ यो सम्पूर्ण इन्द्रियहरूले कर्म गरिराखेका छन् हे प्राण देवता यसकारण म हजुरलाई नमन गरिरहेको छु तपाई मेरो साथमा सधैँ सधैँ नै प्रसन्न भइरहनुहोस् मलाई भक्तिको प्रेरणा दिनुहोस् सद्भावनाको प्रेरणा दिनुहोस् परमात्माको सृष्टिकर्ता परब्रह्मा परमात्माको ज्योति स्वरूपमा तपाईँको सहयोगद्वारा अनुभूति गर्न सक्नेछु हे प्राण देवता हे प्राण देवता तपाईँको प्रेरणाले म समय समयका तत्वदर्शी सद्गुरुको सानिध्य पुग्न सक्छु तपाईँले नै मलाई यो प्रेरणा दिनुभयो भने नराम्रो कर्महरूमा हे प्राण देवता मलाई रोक्नुहोस् हे प्राण देवता कुभावना कुविचारपट्टि मलाई रोक्नुहोस् र सद्विचार सद्भावना सत्कर्मप्रति प्रेरणा दिनुहोस् हे प्राण देवता भनेर पातञ्जलि ऋषिले प्राण देवतालाई यसरी प्रार्थना गर्नुभएको थियो भने अवश्य उहाँको प्रार्थना सही हो समाधि श्रोता बन्धु उहाँको अनुभव सही हो अवश्य पातञ्जलि ऋषिको मात्रै प्राण देवता सर्वश्रेष्ठ होइन यो प्राण देवता तपाईँ हाम्रो शरीरभित्र माको गर्भवती प्रतिष्ठित भएर आउनुभयो र यही प्राणको शक्तिले नै हामी हर कर्म गरिरहेको छौँ यही प्राण शक्तिको आधारमा नै यो शरीर जीवित छ तर आज हामीले प्राण देवतालाई बिर्सेर हामीले कुमार्ग कुविचार कुकर्मपट्टि लम्किरहेको छौँ तर पनि आज समाजलाई सद्भावनाको कायम गर्न सकेन किन प्राण देवतालाई पुकारेन बाहिरको शक्तिपीठहरूलाई मात्रै पुकारिरहे ती शक्तिपीठहरू त जडको रूपमा हुनुहुन्छ उहाँले तथास्तु कहिले पनि भन्नुहुन्न त्यहाँ गएर हामी जति कराउँ रुँ चिल्लाउँ कहिले पनि हामीलाई नरौ बाबु तिम्रो पुकार म सुनिदिन्छु भनेर कहिले पनि भनेन ल जाऊ अब मैले तिमीलाई आशीर्वाद दिएँ ल मैले तिमीलाई यो प्रसाद दिएको छु घर परिवारमा लगेर परिपञ्च बाँटेर खाऊ अब तिम्रो घर परिवार पनि सबै नै सकुशल रहनेछ भनेर एक शब्द मात्र ती शक्तिहरू जहाँ पुगेर हामी पूजा गर्छौँ त्यति मात्र भनिदिएको भए पनि त हामी कति प्रसन्न हुन्थ्यौँ हामी कति खुसी हुन्थ्यौँ तर उहाँहरू जड हुनुभयो उहाँहरूभित्र प्राण देवता हुनुहुन्न तर हामी त्यो शक्तिको अगाडि पुगेर पूजा दीपबत्ती गरेर घर फर्किने बेलामा प्राण देवता भएका को हुनुहुन्छ त्यहाँ कुनै त्यहाँ पुजारी हुनुहुन्छ त्यो प्राण देवताले नै त्यो पुजारीभित्र प्राण देवता हुनुहुन्छ त्यो प्राण देवताले नै हामीलाई चन्दन लगाइदिनुहुन्छ र यसो बाजे अलिकति प्रसाद पाउन भन्दाखेरि त्यही बाजेले हामीलाई यसो मन्दिरको प्रसाद हातमा हालिदिनुहुन्छ तब त्यो भगवानको चरणको फुल भन्छौँ त फुल पनि अलिकति हातमा हालिदिनुहुन्छ अनि कसले दियो त त्यो भन्दा ती प्राण देवता चाहिँ कहाँ हुनुहुन्थ्यो भन्दा त्यो पुजारीभित्र थियो असली देवता पुजारीभित्र थियो तब त्यो खुसी भएर लिएर त्यो जल बाँटेर खायौँ प्रसाद बाँटेर खायौँ तर त्यो भूमिका चाहिँ कसले खेल्यो भन्दा त्यो शक्तिको भूमिका प्राण देवताले खेलेको छ जो उहाँको अगाडि प्राण देवता पुजारी को रूप में हुनुहुन्छ भने आज त्यो प्राण देवता तपाई हामीसँग छ र उसको उपासना शिवजी स्वयंले गर्नु भएको थियो भने हामीलाई प्रेरणा दिदै भगवान बुद्धले प्राण देवताको उपासना बड़े बड़े तपस्वी ऋषिहरूले प्राण देवताको उपासना गर्नु भएको थियो भने त्यही शक्तिको उपासनाको विधिलाई नै भन्यो ब्रह्म ज्ञान तत्व ज्ञान आत्मज्ञान भनेर त आज त्यो ज्ञानलाई हासिल गर्नको लागि हाम्रो मौका हो यो मनुष्य जीवन पाएको छौं यो मौका हामी नगुमाऊ त यो प्राण देवताको उपासना गर्नको लागि हामी सत्सङमा जाउँ सत्सङ सुनौ सत्सङले हामीलाई प्राण देवताको उपासना गर्ने बहुत ठूलो प्रेरणा प्राप्त हुन्छ ऊर्जा मिल्छ हामीलाई अन्तस्करण भित्र नै ऊर्जा हामीलाई मिल्छ बाहिरबाट ऊर्जा थपिने होइन ऊर्जा अन्तस्करणमा प्राप्त हुने चीज हो र सत्सङ सुन्नाले प्राण देवता पनि अति नै प्रसन्न खुसी हुनुहुन्छ सत्सङ शुद्धा पान गरे भने प्राण देवता साँच्चै प्रसन्न हुनुहुन्छ अनि प्राण देवता प्रसन्न हुने बित्तिकै एउटा ऊर्जा प्रेरणा सुरुवात हुन्छ प्रत्येक मानवको मस्तिष्कमा सत्यतालाई बोध गर्ने अमृतको पान गर्ने भर्गो ज्योतिको दर्शन गर्ने प्रेरणा प्रत्येक मानवको मस्तिष्कबाट सुरुवात हुन्छ यसकारण त्यो सुरुवात हुनुको लागि सर्वश्रेष्ठ भूमिका सत्सङ्गले खेल्दछ यसकारण तब नै बडे बडे आत्मद्रष्टा आत्म अनुभवी सन्तहरूले सत्सङ्ग के भन्नुभयो आत्माको भोजन भन्नुभयो पाँच तत्वको देह पनि खुब खिलावे रोज आत्मा त भुक्का पड़े पाएन भक्ति भोज पाँच तत्वले बनिएको शरीर रोज खान्छौ तर आत्मा भुक्का पड़े आत्माको भोजन के हो भक्ति सत्सङ्ग भन्नुभयो त्यसले गर्दा हामी संसारको हरेक परिकारको भोजनले आत्मतृप्त हुँदैन आत्मा ईश्वरको अंश भएको हुनाले आत्मरूपी देवता प्रसन्न हुन्छ सत्सङ्ग रूपी शुद्ध पान गरेपछि तब हामी सत्सङ्गमा जानु बित्तिकै पातञ्जली ऋषिले जसरी प्रेरणा प्राप्त गर्दै शक्ति माग्नुभयो हृदय मन्दिरको देवतासँग मलाई सद्भावनाको प्रेरणा दिनुहोस् हे प्राण देवता भनेर श्रद्धा र प्रेमको प्रेरणा दिनुहोस् सत्मार्ग अनुसरण गर्ने प्रेरणा दिनुहोस् भनेर पातञ्जली ऋषिले प्राण देवतालाई प्रार्थना गर्नुभएको थियो भने त्यो प्रार्थना कति बेला पूर्ति हुन्छ भन्दा जब हामी सत्सङ्ग सुन्छौं सत्सङ्ग सुनेर त्यो ऊर्जा हामीलाई मिल्छ अनि सद्गुरुको शरणमा हामी जान्छौं त सद्गुरु महाराजले हामीलाई प्राण देवताको उपासना गर्ने आत्मज्ञान प्रदान गर्नुहुन्छ र त्यो आत्मज्ञान के चिज हो भन्दाखेरि भगवानको नाम प्रवाणीको विषय र उहाँको रूप भर्गो ज्योति प्रकाश हो अनि प्रत्येक मनुष्यको हृदय मन्दिरमा विराजमान हुनुहुने माको गर्भदेखि सञ्चालित स्वतही कसैले चलाउनु नपरिकन स्वतही सञ्चालित शक्ति त्यो ज्ञानलाई आत्मज्ञान भनेर बतायो र त्यो स्वरूपको दर्शन गर्नको लागि चञ्चल मनलाई केन्द्रित गर्ने र चञ्चल विषय वासना भोगको इच्छाहरू पूर्ति गर्नुलाई विषय भोगमा दौडिरहेको मनलाई समेटेर लिएर आज्ञाचक्र त्रिकुटीको माध्यममा टेकाउने जब सत्सङ्ग सुनेपछि प्रेरणा मिल्छ तब त्यो आत्मशक्ति यो ऊर्जा मिलेपछि आत्मशक्तिले नै त्यो मनलाई समेटेर आज्ञाचक्रमा प्रवेश हुन्छ अनि सद्गुरुदेव श्री गुरु महाराजजीद्वारा दिव्य दृष्टि प्राप्त हुनु बित्तिकै तब आत्मादेव अति नै प्रसन्न हुनुहुन्छ अनि भक्तले त्यो मन आत्मदेवसँग जोडेर अव्यक्त नामलाई जोडेर उनी आत्मदेवले शक्ति प्रदान गर्दै उसले अब साधन उपासना शुरूआत हुनु बित्तिकै आत्मदेवले भक्तको पुकार सुनिदिएर र यो आत्मरूपी देवता प्रसन्न हुन्छ र उहाँले नै प्रत्येक भक्तलाई मोक्ष गतिमा सहयोग गर्नुहुन्छ, प्रेरणा दिनुहुन्छ। मोक्ष प्राप्त गर्नको लागि उसको साथमा नै हामी मोक्षको दरवाजा खुल्ला गर्छौं। आत्मा देवताको सहायता बिना हामी केही पनि गर्न सक्दैनौं। बाहिरको शक्तिहरूको आशीर्वाद पनि आत्मा देवताको शक्तिद्वारा त्यो आशीर्वाद ग्रहण गर्न सक्छौ। तर हामीले आत्मदेवलाई बिर्सेर, आत्माको उपासनालाई बिर्सेर शक्ति बाहिरै मात्रै दौडी हिँड्यौं भने कहिले पनि आत्मदेव प्रसन्न हुँदैन। जब आफ्नै नजिकको देवता, आफ्नै मन मन्दिर भित्रको देवता नै प्रसन्न छैन भने बाहिरको देवताको प्रसन्नता कुनै काम लाग्दैन। श्रोता बन्धु, यस कारण आज हाम्रो वेद पुराण उपनिषद रामायण गीतामा सबै सबै महापुरुषहरूले आत्मदेवको उपासना गर्ने नै ज्ञानको व्याख्या दिनुभयो। गुरु बनेर उहाँले पनि आत्मदेवको नै उपासना गर्ने प्रेरणा दिँदै ज्ञानको प्रचार गर्नुभएको थियो भने आज नेपाल मानव धर्म सेवा समितिले सही अभिमान अभियानलाई अगाडि बढाइरहेको छ, दिन चौगुना रात दोगुना। यसकारण को मानिसलाई आत्मदेवसँग नफरत, को व्यक्तिलाई होला होइन? आत्मा देवता त अति प्रिय देवता हो। यो देवता यो शरीरबाट ननिक्लिदिए हुन्थ्यो भनेर सबै सबैले प्रार्थना गरेको हुन्छ, मर्नु नपाए हुन्थ्यो भनेर, लामो आयु भइन्जेल बाँचिरहनु पाए हुन्थ्यो भन्ने सबैको इच्छा छ। भनेपछि अवश्य आत्मा त सबैलाई प्रिय छ नि होइन र श्रोता बन्धु? अति नै प्रिय छ आत्मा। तर यो प्रिय लाग्दा लाग्दै पनि यो आत्मालाई हामीले विषय भोगको दास किन बनायौं त? यो आत्मालाई सहयोग मागौं न मोक्षको लागि, उहाँले अवश्य सहयोग गर्नुहुन्छ। यो आत्मादेवलाई नराम्रो कर्ममा यो आत्मादेवले सहयोग गर्छ भने मुक्तिको मार्गमा सहयोग गर्नुहुन्न र? सोच्नुहोस्, कतिको प्रश्नहरू हुन्छ कि भगवान सबैको हृदयमा छ भने चोरी किन गर्छ, झुट किन बोल्छ, हत्या किन गर्छ, किन रोकेन, चोरी गर्नु किन रोकेन, व्यभिचार कर्म गर्नु किन रोकेन, हत्या गर्नु किन रोकेन भनेर यदि साँच्चै भगवान प्रत्येक मानवको हृदय भएदेखि रोक्नु पर्थ्यो नि भन्ने जनमानसको एउटा प्रश्न छ। तर अवश्य रोक्नुहुन्छ उहाँले, तर के गर्ने, मन एउटा शैतान हो, मनले नै विजय प्राप्त गर्छ। किन भन्दाखेरि जब यो आत्मा देव र साक्षी बसिरहेको छ, नराम्रो कर्मको पनि उही हो साक्षी। भोलि साक्षी चाहिँ को हो त? एउटा कुनै पनि हामीले संसारमा पनि नराम्रो कर्म, भौतिक संसारमा पनि तपाईँ हामीले चोरी गर्यौं, हत्या गर्यौं कसैको भनेदेखि नराम्रो कर्महरू गर्यौं भने साक्षी अवश्य बोल्छ। त्यहाँनिर एक दिन पो लुकेर गर्यौं, दुई दिन लुकेर गर्यौं, तर अवश्य पनि साक्षी हुन्छ। एक त आफ्नै मन साक्षी हुन्छ, आफ्नै आत्मा साक्षी हुन्छ, मुखले मैले गरिन भन्छ, आत्मा नराम्रो कर्मको साक्षी हुन्छ, त्यही एक दिन गएर बोल्छ। यस कारण किन रोकिन त भन्दा क्रोध, लोभ, मोह, अहंकारलाई हामीले प्रोत्साहन दिएको छौं र मन त मनले सत्सङ सुनेनौ। कहिले पनि आत्मदेवको पक्ष लिने, हामीले कहिले पनि सद्विचार ज्ञानी सन्तहरूको संगत गरेनौ भने हर हमेसा हाम्रो हृदयमा यी दूषित विचारहरूले राज्य गरिरहेको छ। त्यसले गर्दा आत्मदेव विचार मजबुर छ। यसकारण मन रूपको सल्लाहमा, मनको सल्लाहमा यी सबै नकारात्मक विचारहरू अगाडि बढिरहन्छ र नकर्म नराम्रो गर्ने कामहरू गरिरहन्छ। तब आत्मदेव मजबुर भएर साक्षी मात्रै बसिरहनुहुन्छ। यसकारण यो नराम्रो विकारहरूलाई हटाउनको लागि नै हामीलाई सत्सङ्गको आवश्यकता पर्छ। यसकारण सत्सङ्गमा गइसकेपछि नराम्रो विकारहरू सोतै साइट लाग्दै जान्छ र सत्कर्म सद्भावनाको विचारहरू अगाडि बढ्छ। आत्मदेव प्रसन्न हुँदै हुँदै अगाडि बढ्नुहुन्छ, तब नै मन पनि सहयोगकारी त्यस बेला बन्छ। र यही अभियान नेपाल मानव धर्म सेवा समितिले चलाइरहेको छ। यसकारण हजुरहरू आत्म उपासना सबै देवताहरूको उपासनाको साथ साथ आत्मदेवको पनि उपासना गर्ने आत्मज्ञान हासिल गरौं। साधु सन्त ज्ञानीहरूको साथमा गएर सत्सङ्ग रूपी शुद्धापान गरौं र यो मनुष्य जीवनलाई सार्थक र पूर्ण गरौं। जुन लक्ष्य लिएर जन्म्यौं त्यो लक्ष्यलाई यही मौकामा सफलीभूत गरौं। बार बार यो मौका मिल्दैन, यसकारण मौका नगुमाऊ र सबैको जय होस्, सबैको कल्याण होस्। सबै सबैलाई नै भगवती शक्ति भगवान पशुपतिनाथ सद्गुरुदेव महाराजजीको आशीर्वाद लागिरहोस्। सुस्वास्थ्य निरोगी हुँदै भक्ति मार्गमा अगाडि बढौं भन्दै यही शब्दबाट अहिले म बिदा लिइरहेको छु। हजुरहरूलाई राम्रो लागे मानव धर्मको आश्रमसँग सम्पर्क गर्नुहुनेछ, हाम्रै गौशालामा छ। र सबैको जय होस्, शुभ मंगलम, हरिओम तत्सत, नमस्कार।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 01448 7711। इमेल ठेगाना kathmandu.ashram@gmail.com। धन्यवाद, शुभ दिन।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण श्रमिक, मजदूर, उद्योगी, व्यापारी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: दान बहादुर विमली अध्यक्ष, जी फण्ड परिवार, दोलाखा।
2: हार्दिक मंगलमय शुभकामना।
4: विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: दिल्ली बराइली सदस्य, केन्द्रीय लेखा आयोग, नेकपा एमाले।
5: हार्दिक मंगलमय शुभकामना। विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्व 2083 सालको पावन अवसरमा दोलखावासी एवं समस्त नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दिनेश बस्नेत, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, दोलखा परिवार।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी, उद्योगी, व्यापारी, स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक, छोरोल्पा कन्स्ट्रक्सन प्रणाली, सीआरसी, दोलखा। हार्दिक मंगलमय शुभकामना।
4: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्बत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर उपाध्यक्ष, गौरी शंकर गाउँपालिका दुलखा।
3: हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। प्रोभाइडर हरिओली, रमाइलो घर रिसोर्ट परिवार चरीकोट दोलखा। हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: प्रोप्राइटर हीरा बहादुर घतानी, बाँचिला विद्युतीय ठेकी भाँडा उत्पादन उद्योग, भीमेश्वर नगरपालिका 4, जेलु बाँचिला दोलाखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री, पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी, भीमेश्वर नगरपालिका वडा नम्बर 9, सुर्खी दुलखा।
3: हार्दिक मंगलमय शुभकामना।
4: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: मित्र बहादुर जिरेल प्रमुख, कृष्णमाया बुढाथोकी उपप्रमुख, जिरी नगरपालिका दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक अनुरोध।
1: कालिङ्चो गाउँपालिका वडा नम्बर चारमा मदिरा न्यूनीकरण गर्नको लागि वडामा रहेका सम्पूर्ण होटल तथा पसल व्यवसायीज्यूहरूले टुकी सिबिनबाट संचालित ओसेली परियोजना तथा वडा कार्यालयले जारी गरेका शर्तहरू पालना गरिदिनुहुन अनुरोध गर्दछौ।
0: नेपाल सरकारको नियमानुसार सम्बन्धित निकायबाट अनुमति लिएर मात्र होटल तथा पसल सञ्चालन गर्नुपर्नेछ। मदिरा बिक्री वितरण साँझ 6 बजेदेखि साँझ 8 बजेसम्म मात्र बिक्री वितरण गर्न पाइनेछ। 18 वर्ष मुनिका बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता र गर्भवती महिलालाई बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ।
1: सार्वजनिक स्थल आसपासमा 200 मिटर क्षेत्रभित्र धूम्रपान तथा मद्यपान बिक्री वितरणमा रोक लगाइएको छ। शर्त पालना नभएमा नेपाल सरकारको नियम अनुसार कार्यवाही गरिनेछ। स्वस्थ जीवनको लागि धूम्रपान र मद्यपान त्यागौं, आफू पनि स्वस्थ बनौं र आफ्नो परिवार तथा समाजलाई पनि स्वस्थ बनाऊ।
0: नेपालीहरूको महान पर्व 2083 को बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। दीपक खुलाल वडा अध्यक्ष कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दोलखा। हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्बत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: अर्जुन प्रसाद शिवाकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष, कालिङ्चो गाउँपालिका परिवार, दोलखा। हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्बत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: हीरा कुमार तमाङ अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष, मेलुङ गाउँपालिका परिवार, मेलुङ दुलखा।
0: हार्दिक मंगलमय शुभकामना। विजयदशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा संस्थाका आदरणीय शेर सदस्यज्यूहरू, बाल बचतकर्ताहरू, शुभचिन्तकहरू, सहकारी कर्मीहरू तथा सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो चाड़ पर्वले हामी सबैमा आपसी सद्भाव, एकता र सहकार्यको भावना अझ प्रगाढ बनाउँदै हरेक परिवारमा आर्थिक समृद्धि, खुशी र उमङ्ग ल्याओस्।
1: कृष्णबहादुर गौतम अध्यक्ष, समस्त मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।
0: विजयदशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाउ। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप, सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन, एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
1: मिनकुमार शिवाकोटी, बैतेश्वर गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष, नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य र वाइसएल नेपाल केन्द्रीय सचिव।
0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: नवराज कार्की निवर्तमान वडा सदस्य युगान्तकारी कृषि सहकारीका निवर्तमान अध्यक्ष कोरियन भाषा प्रशिक्षक हाल दक्षिण कोरिया बुसान।
1: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: यी महान पर्वहरूले हामी सबैमा आपसी सद्भाव एकता भाइचारा र सामाजिक सहिष्णुता अझ सुदृढ बनाउन्। देशमा शान्ति स्थिरता सुशासन र समृद्धि कायम हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्।
1: नरबहादुर श्रेष्ठ अध्यक्ष नेकपा एमाले जिल्ला कमिटी परिवार चरिकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: निमगेली शेर्पा वडा अध्यक्ष गौरीशंकर गाउँपालिका वडा नम्बर 9 परिवार गौरीशंकर दोलखा।
2: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: पार्वत गुरूङ, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य नेकपा एमाले। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: रचना खड्का, नेकपा एमाले केन्द्रीय सदस्य। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत 2083को पावन अवसरमा सैलुङ संचार सहकारी संस्थाका संस्थापक शेयर सदस्य महानुभावहरू, साधारण सदस्य, रेडियोका कार्यक्रम प्रायोजक, विज्ञापनदाता, सम्पूर्ण श्रोता महानुभाव लगायत रेडियोको उन्नति र प्रगतिका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सरकारी तथा गैर सरकारी संघ संस्था, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, कलाकर्मी, पत्रकार, किसान, सुरक्षाकर्मी, मजदूर लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शिवप्रसाद भण्डारी अध्यक्ष, रेडियो सैलुङ संचालक समिति परिवार, चरीकोट दोलखा।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्व 2083को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तत्कामा रहेर भूमिका निर्वाह गरिरहनु भएका नेता, कार्यकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक, शुभचिन्तक, आम दोलाखाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाडपर्वहरूले सबैको घरमा खुशियाली, उमङ्ग र मुहारमा मुस्कान ल्याउन सकुन्। शुभकामना।
2: ओम कृष्ण आचार्य, अभियान तथा प्रचार विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी परिवार, चरीकोट दोलखा।
0: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: शान्ति पाखरिन, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य।
3: हार्दिक मंगलमय शुभकामना। विजय दशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक, विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इङ्लिस स्कुल सिङ्गटी दोल।

0: हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा पत्रकार शिक्षक विद्यार्थी तथा राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता उद्योगी व्यवसायी किसान राष्ट्रसेवक कर्मचारी सुरक्षाकर्मी आम मतदाताहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: श्याम प्रसाद खतिवडा सचिव नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: रोना प्रताप केसी अध्यक्ष, सृजना सुवेदी उपाध्यक्ष, तामाकोशी गाउँपालिका परिवार दुलखा।
3: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा प्यारा विद्यार्थीहरू, आदरणीय अभिभावकजीहरू, शिक्षक कर्मचारी, पूर्व विद्यार्थी एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
4: यी महान पर्वहरूले हाम्रो मौलिक संस्कृति परम्परा र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै आपसी प्रेम एकता भाइचारा तथा सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गरून्। यस शुभ अवसरमा यहाँहरू सबैको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगति प्राप्त होस्। हरेक घर परिवारमा खुशी उमङ्ग र समृद्धिको उज्यालो छाओस् भन्ने हार्दिक कामना गर्दछु।
3: श्रीकृष्ण केसी प्रधान अध्यापक श्री देवीचार माध्यमिक विद्यालय परिवार दिगु गाउँपालिका 5 छिलङ्खा लुटी दोलखा।
2: हार्दिक मंगलमय शुभकामना।
0: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
2: छोरलपा जनरल अस्पताल परिवार चरीकोट दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली छठ नेपाल सम्वत 2083 को पावन अवसरमा दोलखाका

0: पावन अवसरमा हाम्रा अभिभावक, शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण शिक्षा प्रेमी स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: गुणस्तरीय शिक्षाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। तकदीर केसी प्रिन्सिपल, त्रिपुरा ग्लोरियस एकेडेमी परिवार, चरीकोट दोलखा।
2: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधिज्यूहरू, राष्ट्र सेवक कर्मचारी, संचारकर्मी, टुकी अवधारणा प्रवर्तक ज्यूहरू, समानार्थ सदस्य ज्यूहरू, संस्थापक ज्यूहरू, साझेदारी संस्थाहरू, स्वदेश तथा विदेशमा रहनुभएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारी, सामाजिक विकास संघ संस्थाहरू, टुकी शुभचिन्तकहरू र सम्पूर्ण नेपाली जनमा शान्ति, सुस्वास्थ्य, सुख, समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: जयप्रसाद दाहाल अध्यक्ष, पुरूषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार, चरीकोट दोलखा।

0: हार्दिक निमन्त्रणा।
1: नेपालीहरूको महान चाड विजया दशमी, तिहार, नेपाल सम्वत तथा छठ पर्व लगायतका पर्वहरूको अवसरमा नेकपा एमाले जिल्ला कमिटी दुलखाले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएकाले सम्पूर्ण कमरेडहरू, शुभेच्छुक समर्थक तथा आमन्त्रित महानुभावहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: मिति 2083 साल असोज 30 गते शुक्रबार, समय बिहान ठिक 8:30 बजे, स्थान पार्टी कार्यालय चरीकोट।
1: नरबहादुर श्रेष्ठ अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी परिवार दुलोखा।
0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843 5859 69 र 9841 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848 5840 30।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
2: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एक पटक याद गर्नुहोस् त
3: के तपाईले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
2: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
3: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
2: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
3: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
2: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
3: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
2: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
3: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
2: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
4: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
5: यो रेडियो

अनि ती दैत्यहरूको पनि ती देवीका जो साथ युद्ध आरम्भ हुनु भनेर लाग्यो। नाना प्रकारका शस्त्रास्त्रका जुन प्रहारले गर्दाखेरि सारा दिशा प्रकाशित भइराखेकै छन्। जब त्यति भइराखेको छ अनिखेरि अब एउटा जो छिछुर नाम गरेको जो ठुलो दानव, अनि त्यो दानव महिषासुरको सेनापति थियो महाराज। अनिखेरि सेनापति त्यो सेना नायक नायक अनि जस्तै अनि त्यहाँबाट आएर अनिखेरि त्यसरी भिड्यो महाराज उतापट्टि के भयो भनिसल भने जग जननी भगवतीका साथमा आएर त्यसरी भिड्यो। अनिखेरि अरू घोडाहरू भए, हात्तीहरू भए, रथहरू भए, अब यस्ता पैदल चतुरङ्गिणी सेनाले शहीद भएर त्यहाँबाट अनिखेरि चामर पनि जो युद्ध गर्न भनेर थाल्यो महाराज। हेर्नुहोस् महिषासुरको जुन सैनिक चामर पनि थाल्यो युद्ध गर्न। त्यस्तै 60,000 रथ साथमा लिएर त्यहाँबाट अनिखेरि उतापट्टि कस्तो भनेको नि अनि उग्र नामको जुन महा असुर पनि अब त्यो पनि लड्न भनेर जो लाग्यो महाराज भगवतीका जो साथमा। जब त्यसरी जो भइसकेपछि 1 करोड जो रथहरू सेना साथमा लिएर त्यहाँबाट अनिखेरि त्यस जुन युद्धमा उतापट्टि परिवारित नामको जो दैत्य लड्न भनेर जो थाल्यो महाराज हेर्नुहोस् त्यस्तै अब उतापट्टि जो विडाल नाम गरेको जो दैत्य पनि अनिखेरि 5 अरब रथीले घेरिएर अलिखेरि एकदम सिद्धले गरिकन देवीका साथमा जुन संग्राम गर्न भनेर थाल्यो। ए महाराज हेर्नुहोस् जब यता यता किसिमले गरिकन उता जब त थाल्यो स्वयं महिषासुर महिषासुर कोटिपट्टि 1,000 रथ जो हात्तीहरू भए घोडाहरूका जो साथमा फौजले जो वरिपरिबाट जो खेडेर एकदम खडा भइराखेको थियो र सबै नै जो दैत्य देवीका साथमा संग्राममा एकदम तोमर अब यस्ता जो भेन्दीपालहरू भए हरेक किसिमको जो शक्तिहरू भए मुसलहरू खड्गहरू जो बञ्चराहरू पट्टिसहरू आदि गरेका जो शस्त्रास्त्रहरू जो प्रहार गरेर त्यहाँबाट अनिखेरि जो युद्ध गर्न भनेर लागे। जगत जननी जो भगवतीका जो साथमा त्यसरी जो युद्ध गर्न भनेर लागे। कतिले जो शक्ति प्रहार गरे, कतिले जो पास प्रहार गरे, अरू दैत्य ती देवीलाई के गर्न लाग्यो मानिसहरूलाई भने खड्गका प्रहारले नै जुन हो मार्ने उद्योग गर्दथे। अनि भाइ ती चण्डिका देवी भगवतीले पनि आफ्ना जो शस्त्रास्त्र पर्साएर त्यहाँबाट अनिखेरि लिलैले गरिकन जो तिनका ती सबै नै शस्त्रास्त्र के भयो ती दानवहरूले जो छोडेका जति शस्त्रास्त्र थिए अनिखेरि ती अनि उतापट्टि कर्मश जो उनका हाय हत्याले जो काट्दिन् महाराज ती काट्दिहालेन् नि छैन। देवता ऋषिहरूले पनि हरेक किसिमले गरिकन जुन स्तुति गरिराखेका छन् तिनको जुन मुखमा है थकावट भन्ने सधैँ थिएन। जो मानिसले युद्ध गरिन्छ अथवा केही गरिन्छ राजनीति गरिन्छ खेती गरिन्छ अथवा जुनसुकै गरिन्छ वस्तुभाव हरेक किसिमका जो कृषि कर्महरू अथवा जेसुकै शिल्पी कालीगढ जुन हरेक किसिमका जुन कुराहरू जे जे छन् 64 कला विद्या भन्नु नै कर्म हुन् काम हुन् अनिखेरि अब ती छन्। तर त्यो गर्ने बेलामा कसैले पनि जो अल्छी र थकाइ मान्नु हुँदैन महाराज, अल्छी गर्नु हुँदैन, थकाइ मान्नु हुँदैन। अनिखेरि यस्ता किसिमका जो काम गर्दा थकाइ मान्नु हुँदैन। युद्ध गर्दाखेरिमा पनि त मलाई थकाइ लाग्यो भनेर भन्यो भनेदेखि अर्काले पड्काइहाल्छ। त्यसैले गर्दाखेरिमा अनिखेरि यो थकाइ मान्नु हुँदैन अनिखेरि थकावट उहाँलाई थिएन महाराज। भइसकेपछि ती ईश्वरी जो भगवती जो दैत्यहरूका देहमा अस्त्र शस्त्रास्त्र जो वर्षाउँदै थिइन् अनिखेरि ती देवीको जो वाहन एकदम सिम्म देवीको वाहन के हो भनेछ भने सिम्म हो त्यो क्रुद्ध भएर एकदम रिसले चोर भइराखेको छ। त्यहाँबाट त्यो सिम्म पनि त्यहाँबाट अनिखेरि एकदम सीतले गरिकन आफ्नो जगर हल्लाउँदै अनिखेरि डढेलो चाहिँ एकदम सीतले गरिकन जो दैत्यका सैन्यमा जो घुम्न भनेर थाल्यो महाराज। हेर्नु थाल्यो रणमा युद्ध गर्ने भएकी जो अम्बिका भगवतीले पनि त्यो निश्वास र छोड्दथेन् हरेक किसिमका निश्वास छोड्दथेन् स्वा गरिराखेकी थिइन्। अनि अब ती तुरुन्तै 100,000,000,000 गणहरू बन्दथे महाराज। हेर्नुहोस् देवी जगत जननी भगवतीको जो श्वास त्यसरी जो श्वासबाट त्यसरी जो करोडौं त्यसरी जो गणहरू बन्दथे र त्यहाँबाट अनिखेरि जो ती गणहरूले कस्तो भनिसक्यो भने हाई हतियारहरू जस्तै परशु भेन्दीपाल खड्ग पट्टिसहरू भए यस्ता किसिमका जुन चिजहरू लिएर त्यहाँबाट अनिखेरि प्रहार गरेर
दैत्यका साथ अनि

युद्ध गर्न भनेर अनि त्यही पनि त्यो गणहरू पनि लागिरहेका छन्। अनि कहिले देवीका शक्तिले बढेका ती गणहरू दैत्य सैन्यलाई नाश गर्दै गर्दै गर्दै गर्दै गर्दै त्यहाँबाट अनि खेरि उतापट्टि नगराहरू भयो शङ्ख यादि गरेका जब बाजाहरू बजाउन भनेर जो थाले महाराज हेर्नुहोस् जबरजसरी जो बाजा बजाउन थाले र अब त्यस युद्धको महोत्सवमा अरू कति गणहरू जो एकदम मादलहरू ढोलकहरू पनि जो बजाउँदै थिए र तब अनि देवीले पनि जो त्रिशूलले र गदाले अनि शक्तिको जो वृष्टिहरूले गरिकन जो खड्ग आदि गरिएका जुन हतियारहरूले पनि अनि सय करोडौं जो ठूला ठूला दैत्यहरूलाई संहार गरेन्। त्यसरी जो संहार गरेन् नाश गरेन् कतिलाई जुन हो उतापट्टि के भयो भनिसकेला भने घण्टाका शब्दले नै जो मर्छा पारेर अनि उता गिराइराखेकी थिइन्। कति असुरहरूलाई जो पासाले बाँधेर त्यहाँबाट भैमा लडाइरहेको थियो। कतिलाई जुन हो उतापट्टि तीक्ष्ण तरबारको जो धारले गरिकन जुन गिँडिराखेका थिए गिँडे गिँड गिँड पो बनाएका थिए दाउराको गिँड जस्तो महाराज त्यो दानवहरूलाई त त्यति भइसकेपछि त्यो टुक्रा टुक्रा जो पारेन् अनि खेरि कति चाहिँ त्यो गदाका चोटले गरिकन घायल भएर अनिखेरि धरतीमा एकदम पसारिराखेका थिए र अब यस्तै यस्तै किसिमले गरिकन जब उता त्यो भयो त्यति भइसकेपछि उपरान्त अब यतापट्टि कति मुसलका जुन हो कडा मारले गरिकन रगत एकदम गल्ली रगत छाड्न भनेर थालिरहेका थिए। कति त्रिशूलले जो छाती फरिएका थिए छातीमा जो त्रिशूलले रोपिन् रोपेर त्यहाँबाट छाती फरिएका थिए अनि खेरि अब त्यस्तो भएका जुन हो दैतीहरू अनि कस्तो भयो भैमा थोप्रो लागे महाराज जब त्यसरी जो भैमा थोप्रो लागे ती दानवहरू अनि खेरि जब त्यति भयो दैतीहरू धेरैले उतापट्टि प्राण त्यागे मरे धेरै दैतीहरू जो मरे देवीले जुन देवीका गणहरूले त्यहाँबाट हाने उतापट्टि देवीले पनि हानेर अनि खेरि त्यसै गर्दाखेरिमा के भयो त भने सलाई ती दानवहरूको त भने कतिका बाहु भनेको हातहरू काटिरहेका छन् कतिका तिग्रा काटिरहेका छन् कतिका त्यो टाउकाहरू काटिरहेका छन् अनि खेरि अब उतापट्टि जो त्यसरी जो हरेक किसिमको जो बिजोग भएर त्यहाँबाट पृथ्वी ढले कति माझैमा जो गिँडिएका छन् अब जो आधी उँधो आधी उँभो त्यस्तो भएर अनि खेरि काटिएका छन् अब त्यहाँ कहाँ कसलाई के भयो कसलाई के भयो अब त्यहाँ यी कुरै छाड्यौ महाराज हेर्नुहोस् यो युद्ध हो यो युद्धमा अब त्यो कहाँ कहाँ को लाग्छ को पर्छन् भन्ने कुरो यसमा जुन सीमा गरेर साध्य हुँदैन अनि खेरि कति जाङमा जो काटिएका छन् अनि ठुला ठुला दैतीहरू अनि पृथ्वीमा जो लडेर पसारिरहेका छन् कतिलाई देवीले एक एक बाहु आँखा मोड एकातिर अब उतापट्टि हात एकातिर मोड एकातिर आँखा अर्कातिर अनि खेरि टाउका अर्कातिर गिँड अर्कातिर गरेर त्यसरी जो गराइराखेकै छन् कतिलाई जो दुई फ्याग बनाइराखेकी छन् जगजननी भगवतीले कतिको जो शिर काटिएर त्यहाँबाट भुइँमा लडिराखेका छन् अनि खेरि अब कति यस्तो जो बाजाका तालमा नाच्दथे महाराज हेर्नुहोस् अनि खेरि युद्धमा अब भुइँमा गिरेका पनि फेरि त्यहाँबाट उठ्थे अनि खेरि अब ऊ युद्धमा कति जो बाजाका तालमा जो नाच्दथे त्यसरी जो नाच्थे दानवहरू अनि खेरि कति जो खड्ग शक्ति उतापट्टि रिष्टि हातमा लिएर अनि शिर काटिएका त्यस्ता किसिमको जुन हो धडहरू पनि देवीलाई त्यहाँबाट अनिखेरि जो गएर त्यहाँबाट झम्टन्थे जब त्यसरी जो झम्टन्थे अरू ठुला ठुला दैत्यहरू पनि देवीलाई के भन्दथे भने यसलाई ओ ल अब पख पख अहे अब तँलाई हामीहरू जुन हो अब धेरै समयसम्म राख्दैनौ यो दृष्टि नै ल अब त भनेर जब त्यसरी जुन हरेक किसिमका जुन तामसहरू दिन्थे यस्ता यस्ता किसिमले गरिकन अनि जहाँ त महासङ्ग्राम भइराखेको थियो अनि त्यहाँको भूमि देवीले जो उतापट्टि गिराएका रथहरू हात्तीहरू घोडाहरू अब यस्ता असुरका जुन लासले गरिकन अगम्य भयो अगम्य कति कति कति चपट भयो महाराज हेर्नुहोस् अनि खेरि त्यहाँ तत्कालै नै दैत्य सैन्यका जो सैन्यका बीचमा यस्ता घोडा हात्ती उतापट्टि दैत्यका जो रगतहरू भेल चालेर अनि खेरि ठुला ठुला नदीहरू पो बन्न लागे महाराज के को नदी रगतका नदी ती मरेका दानवहरू दैत्यहरू अब यस्ता कति कति नै सैन्यहरू महाराज अब त्यस्तो भएर मेरी अब
चपट्ट मात्र भइरहेको छ। जस्तै अग्निले उतापट्टि खर दाउराका जो ठुला ठुला त्यस्तै त्यस्तै किसिमका जुन चिजहरू जसरी जो भस्म पार्दछन् भनेदेखि त्यस्तै किसिमले गरिकन अम्बिका भगवतीले पनि अनि असुरहरूको त्यो ठुलो फौजलाई त्यहाँबाट क्षणभरमा नष्ट गरिदिन् नष्ट पारिन् महाराज। त्यहाँबाट उतापट्टि जो जस्तै सिंहले पनि जब उता जब त्यस्तो भयो त्यति भइसकेपछि त्यो सिंहले त्यसो गरिसकेपछि अनि उतापट्टि जो अघोरको शब्दले गरिकन के भयो भने यसलाई भने गर्दरे गर्दिएर त्यहाँबाट सिंहले पनि त्यो दैत्यहरूलाई त्यहाँबाट दैत्यहरूका देहबाट अनि मानव प्राण खोजी खोजी खोजी खोजिकन त्यहाँबाट कुट्थ्यो। महाराज हेर्नुहोस् त्यो सिंह भनेको बाघले जब त्यस्ता किसिमले गरिकन उतापट्टि खोजी खोजी कुट्दथ्यो जब त्यस्ता किसिमका कर्महरू उता गरेर विभिन्न किसिमले गरिकन देवीको र महिषासुरका फौजहरूको त्यसरी युद्ध भइरहेकै छ र धेरै धेरै नै असुर दानवहरू उतापट्टि जो मरिरहेकै छन्। यस समयका आदि नामरेका 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको र सोहिनी कथाहरू ल्याएर यता जुन हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो। अब यो कथाले चाहिँ धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर बनिएर अडैया शनिश्चरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् उदय होस् भनेर भन्ने यस्तो जो शुभ कामना शुभ आशीर्वादहरू गर्दै यो जुन देवी महात्म्यको यो दोस्रो अध्याय यथामति विस्तार गरियो। देवी प्रपन्ना तिहारे प्रसिद्ध प्रसिद्ध मातर जगतो खेलस्यो।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम्बर 6 गंगमार खड्का। म एउटा शिलाख भन्न चाहन्छु। धर्छु छार समुन राज सहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो पतरे, कसैले पनि मार्नको मन गरी हातमा उठायो जस, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तस, माला देवेर देव जसको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन यति भनी सजन जम्न रिक्ति गरी, झिक्छन् स्वरूतले त भक्त दुःखमा पर उतर्छन् धरी, गाई धाव विषय किरिन यति भनी सजन जम्न रिक्ति गरी, झिक्छन् स्वरूतले त भक्त दुःखमा पर्द उतर्छन् धरी। प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, लीला गर्नुभयो शेषो मतिजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्तै उपर प्रेम धरी, कसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिवेर देव वस्त्र जसको खर्कै छतमा पनि, पर्ख्या छन् त लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्तहरू त्यही पुग्छन् परम पदमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो मुक्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भने, भ्रमणको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, भ्रमण हुन् शुभ शुभ शुभ सबै सुनिरहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा मयो गर्दछ, आउला जब यो कली बखतमा पर्ने दुराचार भए, गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन् कोहीहरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, शुद्र थे तप सेवोइरहनन् ब्रह्मन् सरीका बर, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, भ्रमण भइकन बेत बेचिरहनन् कोही परुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भने, कामका चाकर झै भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी, यस्ता नष्ट कसरी मुक्त त हुनन् संसार सागर तरे। जय होस्। यति यो चाहिँ कलिधर्मको शिलाको।
2: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 को कमल प्रसाद घिमिरे हुँ। म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको।
1: पुण्य भूमि जम्मू दीप भगवतीको राजा, पुण्य भूमि जम्मू दीप भगवतीको राजा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, भगवतीले भोग खान्छन् यही शरद कालमा, भगवतीले भोग खान्छन् यही शरद कालमा, संसारी जीवन जति पार्छन् माया जालमा, दशैं आयो।

पल्ला घरा कार्तन बोका खासी ओल्ला घरा पल्ला घरा बो कार्तन बोका खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी ओल्ला घरा पल्ला घरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैव र कस्तो कर्म रहे छे दुखी जीवन बिताउन भोगारो दुखी जीवन बिताउन होगारो दुखी जीवन बिताउन होगारो 2010 साल लौ जेठाको महिना 15 गते गएको थियो शुक्रबारको दिन 15 गते गएको थियो शुक्रबारको दिन चढ्यो नि हिमाल चुचुरा चढ्यो नि हिमाल चुचुरा हाम्रो टेन्जन स्यार बाले चढ्यो नि हिमाल चुचुरा

ऐको त्यन्यन शर्वाही माला मातरी काना ऐको त्यन्यन शर्वाही माला मातरी काना ऐको चोरी मारी दिया नए सुन गयो मसुन खानु भयो धर्मी थे तिमी अपराधी पो हुन गए उजल मेरो बर्थ गयो बालिका वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हो भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर रति गर्न राखी तैले खुस भई बुवारी हरी त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरिस धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परि रामनारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भने मैलाई मर्नै भने राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सरप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलाल तेरो राक्षसी वंश नाश गरी तहाँ तैलाई मारिदेलान हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्दछु बता आद्य शिरो परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सङ्गीनमा बसी भोजन आदि गरनु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नाइ गर्दछन् तस्मात् यी सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान जो हुन् जगतका धनी गर्छन् सृष्टि र नाश यो सकलको हर्ता र कर्ता भनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तस्मती सब काम छोडन भनी विद्वानहरू भन्दछन् राम राम हे दुनियाँ अचम्म सुनिया बाँदरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया सिलगढी पहिरो गया

आए दुशासनले सारी तान्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो

तछु धर समुद्र आज सहज भन्य इधराधरी श्री राम का चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यही हनुमान हे विरह पारतरी सीताजी कर भेट्दछु म अहिले जान्छु बड भेट गरी पापी जन पनि रामका शरणले संसार पातर छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छार समुद्र तर सहजै पन्छु लङ्का भनी चारै पाउ जमिन विषय घसी कुदे हेर्दै तमासा पनि।

इति बात सुनि भन्द चिन्ति सुरसा मेरा मुखैमा पसी निस्कि जाऊ नै भने म बलले पक्रेर दारा घसी भोकी मैलिन्दा उरिन त कपाल खोरेकी